0: 40 क्विन्टल आलु उत्पादन गरिएको छ। आलु खेतीबाट वार्षिक 7-8 लाख रुपियाँसम्म आमदानी हुने गरेको उहाँ बताउनुहुन्छ।
1: 3 वर्षदेखि यहाँ हाम्रो कृषि ज्ञान केन्द्र बझाङको 50% लगानीमा र जय गजार कृषक समूहको 50% लगानीमा निरन्तर रूपमा भइरहेछ। समूहमा 140 क्विन्टल आलुको बिउ लगाएको छ। तर यो वर्ष अब वर्षाको कारणले गर्दाखेरि आलु चाहिँ यसपालि उत्पादन कम हुने भन्ने किसानहरूमा साह्रै दिन्छ, किनभने वर्षा धेरै भयो।
0: केदार कृषक समूहका उपाध्यक्ष सुरेन्द्र बोहराका अनुसार अहिले गाउँका करिब 250 स्थानीय व्यावसायिक आलु खेतीमा सक्रिय छन्।
2: बन्दा, काउली, मुला, यो विषयमा हामीले विशेष पहल हाम्रो कृषि ज्ञान केन्द्रबाट आएको छ। कृषि ज्ञान केन्द्रले 100% अनुदान आलुको बिउ उपलब्ध गराइदिएको थियो। त्यतिखेर राम्रो इन्कम भएको थियो त्यो 20-25 परिवारको सिको सिकेर। अहिले हाम्रो यहाँ 200-300 घरधुरी जति लगभग आलु खेतीमा आबद्ध छन्।
0: कृषि ज्ञान केन्द्र बझाङको स्थानीय तह विशेष पकेट क्षेत्र विकास कार्यक्रम अन्तर्गत विभिन्न कृषक समूह र व्यक्तिगत फार्म मार्फत व्यावसायिक आलु खेती विस्तार गरिएको हो। सामूहिक सहभागिता, आधुनिक कृषि सोच र स्थानीय तहको सहयोगले बिथर्चीका किसानहरूलाई आत्मनिर्भर बन्न प्रेरित गरिरहेको छ। कृषि ज्ञान केन्द्र बझाङका प्रमुख जनक बहादुर सिंह:
3: वर्षायामका लागि आलु भण्डारण गर्नका लागि बझाङ जिल्लामा करिब 4 वटा चाहिँ कोल्ड स्टोरहरू निर्माण भइरहेका छन्। 2 कोल्ड स्टोरहरू निर्माण सम्पन्न भइसकेको छ केदार सिंह गाउँपालिका र जयगढी नगरपालिकामा। सुरुमा गाउँपालिकामा कोल्ड च्याम्बर सञ्चालनमा छ, जसले गर्दाखेरि वर्षातमा आलुलाई भण्डारण गर्नका लागि कोल्ड स्टोरमा राख्न सकिने व्यवस्थाका लागि पनि ज्ञान केन्द्र लगायत
0: उत्पादनसँगै व्यवस्थित बजार र किसान केन्द्रको व्यवस्था भए आलु उत्पादनबाट मनग्ञ आमदानी गर्न सक्ने किसानहरू बताउँछन्। सुनिल मण्डेल, CIN रेडियो खबर।

0: साझा खबरमा एमाले भित्रको विवाद र जनस्तरमा पुग्न शुद्धिकरणको अभ्यास
1: शुद्धिकरण अभियान चलाएर पार्टीलाई पनि शुद्धिकरण गरेर सुदृढ बनाएर र नेपाल बनाउन हामीसँग त्यो क्षमता छ है भन्ने कुराको सन्देश चाहिँ हामीले दिनै पर्छ।
2: निजी शिक्षण संस्था र स्वास्थ्य संस्थामा 3% कर लगाइएपछि सरकारवाला तरंगित 12 अर्बको लगानीमा बुद्धपथ परियोजना शुरू हरित कर अबदेखि इन्धनमा लाग्ने चैते धान लगाएका किसानलाई भने गबारो किराको चिन्ता लगायतका खबर बाँकी नै छन् सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
3: यसरी जलायो भने छिट्टै सफा हुन्छ के भाउजू?
4: रामी दाईको कुरा त ठिकै हो तर भारी अवशेष जलाउँदा कार्बन डाइअक्साइड कार्बन मोनोअक्साइड र सूक्ष्म कणहरू निस्किन्छन्। यसले हावा प्रदूषण गर्छ र खेतमा काम गर्ने मानिसको स्वास्थ्यमा पनि गम्भीर असर पार्छ।
5: छ्वाली पराल र मकैको ढोडबाट बायोग्यास कम्पोस्ट मल पशु आहार र इन्धन ब्रिकेट बनाउन सकिन्छ।
6: नमस्कार नमस्कार, कस्तो राम्रो विषयमा कुरा गरिराख्नु भएको नि त।
3: जनप्रतिनिधि नानी पनि आउनुभएछ नि।
6: हो नि, यसमा सरकार उद्योगी र सहकारी मिलेर किसानलाई तालिम अनुदान र बजारको व्यवस्था पनि गर्दैछन् नि।
3: ओहो धन्यवाद नानी, अब त म जलाउँदै जलाउँदिन, अवशेष त मेरो धन रहेछ नि।
7: बाली अवशेष जलाउँदा धुवा, प्रयोग गर्दा आमदानी र स्वस्थ भविष्य।
8: एकीकृत पर्वतीय विकास केन्द्र इस्टिमोर, राष्ट्रिय कृषक समूह महासंघ नेपाल र सामुदायिक रेडियो प्रसारक संघ अकुराब नेपालद्वारा जनहितका लागि जारी सन्देश।
9: संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन एफियो र नेपाल सरकार वन तथा वातावरण मन्त्रालयको अनुरोध। नेपालका तराई चुरे तथा पहाड़ी क्षेत्रमा वन डढेलोको जोखिम हरेक वर्ष बढ़दो क्रममा छ। सानो लापरवाही जस्तै सुक्खा घाँस नजिक आगो बाल्नु वा चुरोटको ठुटाको टुक्रा जथाभावी फाल्नु ठूलो आगलागीमा परिणत हुन सक्छ। यसले वन वन्यजन्तु वातावरण र मानव जीवनमा गम्भीर असर पार्दछ। यसकारण सुक्खा क्षेत्र वा जंगल आसपास आगो नबाल्नुहोस्। धूम्रपानका अवशेष सुरक्षित रूपमा व्यवस्थापन गर्नुहोस् र कतै धुवा वा आगो देखिएमा तुरन्त

0: सम्बन्धित निकाय वा समुदायलाई जानकारी दिनुहोस्।
1: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
2: तपाईँ अहिले देशभरिका सामुदायिक रेडियो CIN खबर.com तथा मोबाइल एप CIN र नेपाली पात्रोबाट पनि CIN को साझा खबर सुनिरहनु भएको छ। अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर।
3: आजको कान्तिपुरको पहिलो पृष्ठमा बजेटले बढ़ाउला लगानी र उत्पादन, पहिलो पटक भ्याटमा बहुदर शीर्षकमा खबर प्रकाशित छ। यसलाई एके बन्जारेले लेख्नु भएको छ। यति बेला बैंक तथा वित्तीय संस्थामा पाउने 14 खर्ब रूपियाँ भन्दा बढ़ी ऋण दिन मिल्ने रकम छ। मुलुकको विदेशी मुद्रा संचित हालसम्मकै धेरै 35 खर्ब रूपियाँ हाराहारी छ। लगानी गर्न योग्य रकम पर्याप्त र बाह्य सूचकहरू निरन्तर सबल भइरहेका बेलामा आगामी आर्थिक वर्षको बजेट मार्फत सरकारले लगानी प्रोत्साहनका कार्यक्रम ल्याउने धेरैको अपेक्षा थियो। शुक्रबार अर्थमन्त्री स्वर्णिम वाग्लेले सार्वजनिक गरेको आर्थिक वर्ष 2083-84 बजेटमा लगानी विस्तारका केही नीति तथा कार्यक्रम पनि आए, तर वित्तीय प्रणालीमा रहेको तरलता व्यवस्थापन गरी लगानी विस्तारका लागि पर्याप्त नभएको जानकारहरूको भनाई छ। त्यस्तै सरकारले बिजुली र राइट सेयरिङमा 5% मूल्य अभिवृद्धि कर भ्याट लगाउँदै बहुदर भ्याटको व्यवस्था ल्याएको छ। सरकारले यसलाई औपचारिक रूपमा भने बहुदर भनेको छैन, अहिले कर योग्य वस्तु र सेवामा 13% एकल दर र शून्य दर छ। अर्थमन्त्री स्वर्णिम वाग्लेले शुक्रबार बजेट मार्फत घोषणा गर्नुभएको अनुसार एक साउनदेखि 0%, 5% र 13% भ्याट लाग्ने भएको छ। भ्याटमा बहुदरको सान्दर्भिकता बारे अध्ययन गरी सुझाव पेश गर्न उच्चस्तरीय सुझाव समिति गठन गर्ने पनि सरकारले जनाएको छ। बढ़दै फबिङ संस्कृति सञ्जालमा जोड़िए पनि एक्लिँदै युवा शीर्षकमा अनिश घिमिरेले खबर लेख्नु भएको छ भने भित्री पृष्ठमा निजी शिक्षण संस्था र स्वास्थ्य संस्थामा 3% करले सरकारवाला तरंगित शीर्षकमा अर्को खबर प्रकाशित छ। सरकारले निजी क्षेत्रबाट सञ्चालित शिक्षण संस्था र स्वास्थ्य संस्थामा सेवाग्राहीले तिर्ने सबै प्रकारका शुल्कमा 3% समाता शुल्क लगाउने घोषणा गरेपछि सरकारवालाले असन्तुष्ट जनाएका छन्। संविधानले मौलिक हकका रूपमा व्यवस्था गरेको शिक्षा र स्वास्थ्य निशुल्क गर्नुको सट्टा अतिरिक्त कर लगाइएको टिप्पणी उनीहरूले गरेका हुन्। त्यस्तै बजेटको जोड़ पूर्वाधारमा युवा प्रविधि र विज्ञान ओझेलमा शीर्षकमा पनि अर्को खबर प्रकाशित छ।
2: अन्नपूर्ण पोस्ट दैनिकको भित्री पन्नामा उकालो यात्राको लयमा शेयर बजार, बजेटमा पूँजी बजार शीर्षकमा तुला तिमल सिन्हाले लेख्नु भएको खबर छापिएको छ। बजेटपछि घर जग्गा व्यवसाय चलायमान हुने निजी क्षेत्रको विश्वास शीर्षकमा अर्को खबर पनि छापिएको छ। पार्टीको एउटा हिस्सा पलायन हुन खोजिरहेको एमाले अध्यक्ष ओलीको अभिव्यक्ति बारेको खबर पनि छापिएको छ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कमिटिको बैठकबाट पार्टी पुनर्गठन र पुनर्जागरणको कार्ययोजना अघि बढ़ाइने बताउनु भएको छ। अन्तर पार्टी निर्देशन अपानी जारी गर्दै अध्यक्ष ओलीले निर्वाचनको गम्भीर पराजयका कारण पार्टीको एउटा हिस्सा निराश र पलायन हुन खोजेकोले उनीहरूमा आशाको संचार जागृत गर्नु आवश्यक रहेको बताउनु भएको हो। अझ उन्नत स्तरको एकता प्रदर्शन गर्न पनि उहाँले कार्यकर्तालाई अपील गर्नु भएको छ। सकियो सधैँको बाढ़ी र पहिरोको शास्ति, कष्टपूर्ण 14 किलोमिटर दाउन्ने खण्ड अब सरर र शीर्षकमा केशवराज छेत्रीले बुटवलबाट लेख्नु भएको खबर छ भने शास्तिबाट मुक्ति, 6 लेनको सड़कमा गुड्दै पश्चिम नेपालको भविष्य शीर्षकमा यो खबर उल्लेख गरिएको छ। गोर्खापत्र दैनिकमा 12 अर्बको परियोजना शुरू शीर्षकमा लक्ष्मण पौडेलले भैरहवाबाट लेख्नु भएको खबर छ। बुद्धसँग सम्बन्धित ऐतिहासिक तथा धार्मिक स्थल संरक्षण, सौन्दर्यीकरण र पर्यटन पूर्वाधार विकासका लागि विश्व बैंकको सहयोगमा सञ्चालन हुने बहुवर्षीय परियोजना कार्यान्वयन चरणमा प्रवेश गरेको हो। परियोजना कार्यान्वयनका लागि शहरी विकास तथा भवन निर्माण विभागले रूपन्देही, कपिलवस्तु र पश्चिम नवलपरासीका 4 स्थानीय तहसँग सम्झौता गरेको पनि उल्लेख गरिएको छ। भित्रीपन्नामा बिजुलीको भ्याटले ग्यास प्रतिस्थापनमा अड्को शीर्षकमा गोपाल चन्द्र सुवेदीले लेख्नु भएको खबर छ भने इन्धनमा अबदेखि एकीकृत हरित कर बारेमा खबर छ। सरकारले पेट्रोलियम पदार्थको आयातमा लाग्ने विभिन्न करलाई एकीकृत गरेको छ। पेट्रोलियम पदार्थ आयात गरी भन्सार बिन्दुमा संकलन हुने पूर्वाधार विकास कर, सड़क मरमत तथा सुधार दस्तुर हरित करलाई एकीकृत गरी हरित करमा समाहित गरिएको हो। चैते धानलाई गोबारोको जोखिम शीर्षकमा बर्दियाबाट लेखिएको खबर छ। बर्दियाको राजापुर र गेरुवा गाउँपालिकामा रोपिएको चैते धान गबारो किराबाट प्रभावित भएपछि किसान चिन्तित छन्। गबारो किराका कारण यस वर्षको चैते धानको उत्पादनमा कमी आउने भएपछि किसान चिन्तामा परेका छन् र सरकारवाला निकायले सहयोग गर्नुपर्ने किसान अगुवाहरूको माग रहेको छ। नयाँ पत्रिका दैनिकमा विद्यार्थी अभावले बन्द हुँदै सामुदायिक विद्यालय थपिँदै निजी शीर्षकमा शिवहरि घिमिरेले लेख्नु भएको खबर छ। 50 भन्दा कम विद्यार्थी रहेका 8,000 सामुदायिक विद्यालय गाप्ने तयारीमा सरकार लागिरहँदा अघिल्लो शैक्षिक सत्रमा मात्रै 104 निजी विद्यालय थपिएको पाइएको छ। अर्को खबर समावेशिताको शक्ति, निजामती सेवामा 30% पुग्यो महिला सहभागिता शीर्षकमा यो खबर छ। सुभाष भट्टले लेख्नु भएको हो। प्रशासनिक इतिहासमै पहिलो महिला मुख्य सचिव बनेर इतिहास बनाउनु भएको लीलादेवी गर्तौलाको टिप्पणी छ। यो सहभागिता 50% पुर्याउन जोट गर्नुपर्छ भनेर उहाँले दिनुभएको प्रतिक्रिया पनि छापिएको छ। दुई महिनामा तेस्रो अमेरिकी अधिकारी काठमाडौँमा शीर्षकमा अर्को खबर छ। बालेन्द्र शाह नेतृत्वको सरकार गठन भएता अमेरिकी अधिकारीहरूको काठमाडौँ भ्रमण बाक्लिएको छ। सार्वजनिक कूटनीतिक हेर्ने अमेरिकी उपविदेश मन्त्री सारा बी रोजर्स शनिबार हिजो काठमाडौँ आइपुग्नुभयो। शाह नेतृत्वको सरकार गठन भएपछि नेपाल भ्रमण गर्ने उहाँ तेस्रो अमेरिकी अधिकारी हुनुहुन्छ। अर्को खबर, नेपालमा सुक्तिजन्य पदार्थको प्रयोगले थपिँदै स्वास्थ्य समस्या, वर्षेनी 39,200 गुमाउँछन् ज्यान शीर्षकमा शिवहरि घिमिरेले नै लेख्नु भएको छ। नेपालमा सुक्तिजन्य पदार्थका कारण स्वास्थ्य समस्या बढ़िरहे पनि यसको नियन्त्रणमा सरकारले अपनाएको रणनीति कमजोर देखिएको छ। सरकारले हाल सुक्तिजन्य पदार्थमा 33% कर लगाएको छ। शुक्रबार बजेट भाषणका क्रममा अर्थमन्त्री वाग्लेले 10% कर वृद्धिको घोषणा गर्नुभयो, तर झिनो कर वृद्धिले यसको बिक्री, वितरण र सेवन घट्ने विज्ञहरूले बताएका छन्। विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओका अनुसार विश्वभर मृत्यु तथा रोगको प्रमुख कारण मध्ये एक सुर्तिजन्य पदार्थको प्रयोग बनिरहेको छ। कोशी प्रदेश सभा संसदमै अट्कियो सरकारी कामकाजको भाषा विधेयक शीर्षकमा यो खबर झापाबाट चिरञ्जीवी घिमिरेले लेख्नु भएको छ। कोशी प्रदेश सरकारले लिम्बू र मैथिली भाषालाई सरकारी कामकाजको भाषा बनाउन 28 साउन 2082 विधेयक संसदमा प्रस्तुत गर्यो। 15 भदौमा संसदकै सामाजिक विकास समितिमा छलफलका लागि विधेयक गयो, तर त्यसपछि एक वर्ष हुन लाग्दा पनि प्रक्रिया अघि बढ़न सकेको छैन। विधेयक अलपत्र अवस्थामा परेको छ। सरकारहरूबीच सहमतिपछि कोशी प्रदेशको बैठक भने शुरू भएको छ। नीति तथा कार्यक्रम पारित विवादले 4 दिन अघि स्थगित भएको कोशी प्रदेश सभाको बैठक शुरू भएको हो। संशोधन प्रस्तावको समय नदी सभामुखले सर्वसम्मत रूपमा सरकारको नीति तथा कार्यक्रम पारित गराएको भन्दै मुख्य प्रतिपक्षी दल नेकपाले अवरोध गरेपछि 12 जेठमा बैठक स्थगित भएको थियो।
3: साझा खबरमा अब विदेशका खबर। जापानको जनसंख्या पछिल्लो 5 वर्षमा झण्डै 31 लाखले घटेको छ। सन् 2025 राष्ट्रिय जनगणनाको प्रारम्भिक तथ्याङ्क अनुसार जापानको कुल जनसंख्या 12,30,50,000 छ। सन् 2022 जनगणनाको दाँजोमा कुल जनसंख्या 30,90,000 घटेको हो। जापानमा सन् 1920 प्रत्येक 5 वर्षमा जनगणना हुँदै आएको छ। त्यस्तै सन् 2010 जापानको जनसंख्या सबैभन्दा बढ़ी 12,80,00,000 हारारीमा थियो। सन् 2015 पछिल्लो पटक जनसंख्या घटेको थियो। त्यस्तै लगातार 3 वटा जनसंख्यामा जापानको जनसंख्या घटेको जनगणनामा जापानको जनसंख्या घटेको जनाइएको छ। विश्वको 5 ठूलो अर्थतन्त्र जापानको जनसंख्यामा निरन्तर गिरावटले आर्थिक सूचक ल्याउने तथा उसको अन्तर्राष्ट्रिय र क्षेत्रीय प्रभावलाई सीमित गर्ने विज्ञहरूले बताएका छन्। जापानमा कुल घरधुरीको संख्या पनि अघिल्लो जनगणनाको तुलनामा 2.3% बढ़ेको र 5,71,20,000 पुगेको छ भने, यद्यपि घरधुरी प्रति घरधुरी औसत सदस्य संख्या भने सन् 1970 3.45% घटेर सन् 2025 आउँदा 2.15% छरेको बताइएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्धविराम अवधि थप गर्ने तथा हर्मुज जलमार्ग पूर्ण रूपमा सञ्चालनमा ल्याउने लगायतका विषयमा सम्भावित सम्झौताबारे छलफल भएको भए पनि अन्तिम निर्णय अझै हुन नसकेको बताउनु भएको छ। व्हाइट हाउसमा राष्ट्रिय सुरक्षा सल्लाहकारसँगको करिब 2 घण्टा लामो छलफलमा उहाँले यस्तो बताउनु भएको हो। र इजरायल र हिजबुल्ला बीच युद्धविराम भए पनि लेबनानमा विगत 7 दिनमा 15 बालबालिकाको मृत्यु भएको छ। 62 जना घाइते भएको संयुक्त राष्ट्रसंघले जनाएको छ। संयुक्त राष्ट्रसंघीय बालबालिका मामिला हेर्ने निकाय युनिसेफले यो तथ्याङ्क सार्वजनिक गरेको हो। हरेक 24 घण्टामा औसत 11 जना बालबालिका द्वन्द्वबाट प्रभावित हुँदै आएका छन्। यसैबीच लेबनानको दक्षिणमा इजरायली सेनाले आक्रमण तीव्र बनाएपछि आपतकालीन उद्धार प्रभावित भएको छ।
2: साझा खबरमा अब खेल खबर। इण्डियन प्रिमियर लीग आईपीएलको उपाधिका लागि आज रोयल च्यालेन्जर्स बेंगलुरू आरसीबी र घरेलु टोली गुजरात टाइटन्स जीटी बीच प्रतिस्पर्धा हुँदैछ। फाइनल खेल गुजरातको अहमदाबाद स्थित नरेन्द्र मोदी रंगशालामा हुनेछ। पहिलो अवसरमै सन् 2022 उपाधि उचालेको गुजरात दोस्रो पटक उपाधि जित्ने योजनामा रहँदा आरसीबी उपाधि रक्षा गर्ने दाउमा देखिएको छ। नेपालले 7 महिला फुटबल च्याम्पियनशीपको दोस्रो खेलमा आज श्रीलंकाको सामना गर्दैछ। भारतको गोवामा हुने आफ्नो दोस्रो खेल जिते या बराबरीले मात्रै पनि नेपाल समूह एकको विजेता बन्न सक्नेछ। र मलेसियासँग 2 विकेटले पराजित भएपछि नेपालले सिधै जापानमा हुने 20 औं एसियाली खेलकुदको महिला क्रिकेट छनौट हुने अवसर गुमाएको छ। शनिबार सेमी फाइनलमा हार भोगेको नेपालले आज तेस्रो स्थानको लागि हुने खेलमा चीनलाई हराए एसियाली खेलकुदमा छनौट हुनेछ। यस प्रतियोगिताबाट 3 टीम एसियाली खेलकुदमा छनौट हुनेछन्। एसियन गेम्स छनौटको तेस्रो स्थानका लागि महिलातर्फ नेपाल र चीन प्रतिस्पर्धा गर्दा पुरूषतर्फ पनि नेपालले चीनकै सामना गर्दैछ। प्रतियोगितामा पुरूष टीमले पहिलो खेल खेल्न लागेको हो।
3: एमालेमा अध्यक्ष ओलीपछिको उत्तराधिकारीको खोजी र नेतृत्वका लागि सम्भावित व्यक्ति कुराकानी कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।

0: एकमात्र डीटीएच सेवा डिस्को खुशीको कनेक्शन सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN.
1: साझा खबरमा अब एमाले भित्रको विवाद. पार्टीको नेतृत्वबाट अध्यक्ष ओलीले छोड्नुपर्ने अधिकांश शीर्ष नेताले भनेपछि एमाले कार्यदल बनाएर समीक्षा र अध्ययन गरिरहेको छ. कार्यदलको अध्ययन र पार्टीमा अबको नेतृत्वका बारेमा एमाले नेता विशाल भट्टराईसँग कुराकानी गरेका छौं.
2: घोषणा गर्न त नमिल्ला त
3: के
2: देख्छु भने अहिले हाम्रो पार्टीमा जो पदाधिकारीहरू हुनुहुन्छ पदाधिकारीहरूबाटै विकल्प खोजेर राम्रो नेतृत्व स्थापित कुनै न कुनै दिन त केपीले छोड्नु नै हुन्छ. आज नछोड्नु होला अहिले छोड्नुपर्छ भन्न हामीले भनेका पनि छैनौं. तर कालान्तरमा समयक्रममा उहाँले छोड्दाखेरि त्यहीँबाट हामी विकल्प खोज्छौ. फर्स्टम्यान भएर गर्ने कुराले मान्छेको अहिले चाहिँ कमसे कम पनि उसमा विचारमा स्पष्टता व्यवहारमा नैतिकवान र स्वच्छ छवि भयो भने कति कुरा नजानेको कुरा त मान्छेले समयक्रममा सिकि नै हाल्छ नि. कामप्रति असाध्यै तत्परता भएको र देश जनतालाई म योगदान गर्न सक्छु गर्छु आफूलाई छोडेर आफूलाई बिर्सेर पनि गर्न सक्छु भन्ने त्यो विचारमा प्रतिबद्ध नेताहरूको ठूलो पंक्ति एमालेमा छ.
1: फलाना फलाना व्यक्तिमध्येबाट नै
2: होइन थुप्रै हुनुहुन्छ. अहिलेको बादलै हुनुहुन्छ, पृथ्वी सुब्बा गुरुङ नै हुनुहुन्छ, विष्णु पौडेलै हुनुहुन्छ उपाध्यक्षहरूमा, महासचिव हुनुहुन्छ शंकर पोखरेल हुनुहुन्छ, त्यसपछि चाहिँ उपमहासचिवहरू प्रदीप गेवालीहरू हुनुहुन्छ, उहाँ बाई चान्स पदाधिकारीमा हुनुहुन्न. त्यसकारण अरू थुप्रै हामीसँग पार्टी नेताहरूको राम्रो पंक्ति छ. अब अहिले
1: पदाधिकारीमा नभएको ईश्वर पोखरेल
2: अनि उहाँ ईश्वर पोखरेल अध्यक्षमा हार्नुभयो. उहाँ पनि हाम्रो पार्टीको महत्वपूर्ण नेता नै हो. तर अब अहिले नै उहाँ फर्केर आएर अहिले नै बनिहाल्ने स्थिति नबन्ला. तर कुरो के हो भने हामी खोज्दाखेरि पदाधिकारीबाटै विकल्प खोज्छौ. तर त्यो अहिले अलिक बेला भएको छैन.
1: नैतिकवान भनेको चाहिँ उपाध्यक्ष
2: नैतिकवान भनेको
1: अध्यक्ष ओलीको हरेक कुराको सुरक्षा कवचको रूपमा अगाडि सर्ने
2: उहाँसँग अहिले नजोडी हेरौँ न एकछिनलाई. उहाँसँग कसैसँग पनि नजोडी हेरौँ. कसैले पनि कुनै विषय प्रश्न नउठाउन नसकेको होस्, पूर्ववर्ती जिम्मेवारीमा कुशलतापूर्वक काम गरेको होस् र कुनै बदनियत राखेर काम गरेको नहोस्, वा सोसाइटीले यो मान्छेले यहाँनिर फटाई गरेछ भनेर प्रश्न उठाउन नसकोस्, त्यस्तो बेदाग चरित्र भएको तर विचारमा चाहिँ एकदम स्पष्ट भएको तत्परता होस् कि म बदल्न सक्छु यो देशलाई भन्ने तत्परता भएको त्यो पात्र र प्रवृत्ति त्यो चरित्र हामीले अब खोज्नुपर्छ. हिजोको जस्तो कुरा गरेर भएन. हाम्रो केपी शर्मा ओली पार्टीको अध्यक्ष बहुप्रतिभाशाली व्यक्तित्व हुनुहुन्छ. धेरै कुराको उहाँसँग क्षमता छ.
1: त्यस्तो क्षमतावान व्यक्तिलाई फेरि बादल भएका नेता सबैले चाहिँ होइन उहाँलाई फेर्नुपर्छ भनेर किन भन्नु
2: होइन फेर्नुपर्छ भनेर भन्नुभएको होइन. मैले सुनेसम्म भन्नुभएको चाहिँ के हो त भने आजको अहिलेको जे यथास्थिति छ त्यो यथास्थितिमा यही नीति यही कार्यक्रम यही व्यवहार र यही टिमबाट मात्रै चाहिँ अब हामीले फेरि जनतामा त्यो गुमेको साग फर्काउन सक्दैनौ कि अब कुनै न कुनै नयाँ सन्देश दिएर जानुपर्छ कि भन्ने एउटा उहाँहरूले सन्देश दिन मात्रै खोजेको हो. त्यो बिल्कुल चाहिँ उहाँले अहिले छोड्नुपर्छ, छोड्ने बित्तिकै अर्को आएर थपक्क बस्ने बित्तिकै सुध्रिहाल्छ, त्यस्तो पनि होइन.
1: नछोडेर पार्टी फेरि
2: एउटा कुनै न कुनै हामीले चाहिँ जनताका बीचमा चाहिँ नवीनताको नेतृत्व नवीनताको सन्देश या नवीन हामीले हाम्रा व्यवहारहरू कामहरू कार्यशैलीहरू दिनुपर्छ भन्ने कुरामा आम बुझाइ नेकपा एमालेमा छ.
1: त्यो नेतृत्व फेरेर कि अथवा अरू खालको

0: पार्थिवास एफएम समय सूचक यो पार्थिवास एफएम को समय हो अहिले बिहान को 7 बजे
1: श्रोताहरू अब हामी प्रस्तुत गर्दैछौ देशभक्तिका गीतहरू।

को कारण छ सपना मरे मैले पुरी दिए खाडलमा दोष ठुलो तर रहर थिए साधारण आफूबाट आफै साइड भइरहेछु टाढा म बिर्सिए बाटो बिर्सिए कता जान छ।

0: आस्था सुन च्यादी गहना पसल पाँच खपन्च लिङलिङको शाखा अब पाँच खपन्च वाना बजारको बस स्ट्यान्ड डाँडामा
1: एक नम्बर सुन्न अस्पताल चाँदीका गहना आवश्यक भएमा नयाँ डिजाइनका गहनाहरू रामरिला झुम्का मंगलसूत्र शिरमा लगाउने जुन तारा पुराना डिजाइनका माडवारी नौगेडी ढुङ्ग्री बुलाकी लगायत जस्तो सुकै गहना बनाउनु परेमा पुराना सुन रिफाइन गरी 24 क्यारेटको नम्बरी गहना बनाउनु परेमा आस्था सुन चाँदी गहना पसल पाँच खपन्चार लिङलिङ बजार
0: प्रोप्राइटर खड्ग विश्वकर्मा
2: सम्पर्क नम्बर 98 4 23 65 82
1: याद राख्नुहोला सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबारका लागि आस्था सुन चाँदी पसलको शाखा वाना बजारलाई नै सम्झनुहोस् प्रोप्राइटर अर्जुन शंकर
3: फोन नम्बर 98 11 33 96 97

0: होइन ए हजुर, उठ्नुहोस् न भन्या, टाइल मार्बल किन्न विराटनगर जाने भन्ने होइन र?
1: ए अब त जानै पर्ने भएन नि, हाम्रै खादबारी नगरपालिका गेटैमा रहेको धृति स्टोर्स निर्माण होम डेकोर एन्ड सप्लायर्समा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमका टायल, मार्बल, ग्रेनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
0: हाम्रा सेवाहरू टायल, मार्बल, ग्रेनाइट, पाइप फिटिङ, धाराहरू, सेनेटरी आइटम्स, रेडिमेड ढोका साथै ढुङ्गा, गिट्टी, बालुवा समेत ढुवानी गरिन्छ।
1: प्रोप्राइटर रविन्द्र खत्री, सम्पर्क नम्बर 029560580, 98520161580, 98421081। धृति स्टोर्स निर्माण होम डेकोर एन्ड सप्लायर्स, खादबारी एक, सङ्खुवा सभा।

मालपोत र नापी सम्बन्धी सम्पूर्ण कुराहरूको जानकारी तथा परामर्श लिनु परेमा सधैँ हामीलाई सम्झनुहोस्। प्रोप्राइटर दिपेन्द्र थापा, दिपेन्द्र लेखापढी सेन्टर, दिङ्ला बजार, भोजपुर। सम्पर्क नम्बर 9842 59 0035।

0: खादबारी संखुवा सभाको अनुरोध।
1: आगो र वन ढिलोबाट होसियार बनौ।
0: आगोको सानो झिल्कोले पनि ठुलो ज्वालाको रूपले वन जंगल जस्तो महत्वपूर्ण साझा सम्पत्ति र जैविक विविधताको स्रोतमा ठुलो क्षति पुर्याउन सक्छ।
1: साथै वन ढिलोले जलवायु परिवर्तनबाट हुन सक्ने असरलाई समेत बढाउँछ।
0: वन जंगलमा डढेलो लाग्न नदिन सबै सचेत बनौ र निम्न कुराहरूमा विशेष ध्यान पुर्याउ।
1: चुरोट बिडीको छुटा तथा बलेको सलाईको काँटी वन जंगलमा नफालौ।
0: खेत बारीको झारपात जलाउँदा पूर्ण रूपले निगरानी नियन्त्रण गरी नजिकैको वनमा आगो फैलन नदिऊ।
1: हावाहुरी चलेको बेलामा खेत बारीको झारपात नजलाऊ।
0: डढेलोबाट हुन सक्ने खतरा कम गर्न अग्नि रेखा लगाउने र चैत वैशाखको समयमा रुखबाट खसेका बुढा पातहरूलाई समयमा नै उचित स्थानमा व्यवस्थापन गर्न सबै एक भएर लागौ।
1: आगलागीबाट बस्न पानीको व्यवस्थापन, दमकल र अन्य सम्बन्धित स्रोतहरूको समयमा नै पहिचान गरी सम्बन्धित स्थानमा सुरक्षित
0: कथम कदाचित वन डढेलो लागेमा सबै मिली निभाउ।
1: वन डढेलो लगाउने व्यक्तिलाई वन ऐन बमोजिम कारवाही गर्न सहयोग गरौ।
0: प्रदेश सरकार, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, डिभिजन वन कार्यालय, खाँदबारी।
2: बोकेर हिँड्ने अनुलाई हिजो नै छाडेर आइसके। अब म तिम्रो रोजीघरको केटी बन्न चाहन्छु, जहाँ माया साटिन्छ, साथी साटिँदैन, र जहाँ
3: त्यस्तो हुन त लुगै मिलेन। सबभन्दा पहिले त चौबन्दी चोली लगाउनु पर्छ।
2: चौबन्दी चोली
3: अनि छिटको गुन्यु लगाउनु पर्छ।
2: छिटको गुन्यु
3: अनि कमरमा, अनि यस्तो पेटी होइन, कमरमा 12 हातको कपडा गर्नु पर्छ, जसलाई पटुकी भनिन्छ।
2: पटुकी
3: हो, पटुकी। चौबन्दी चोली र गुन्यु चोली लगाएर कम्मरमा 12 हातको पटुकी बाँधेर

हातमा पसिना चोर्दै वन पाखालाई आफ्नो ठाडो भाका सुनाउँदै रोगी घरमा मन्द मन्द मुस्कुराउँदै आफ्ना प्रेमका कुरा टोलीमा सुनाउने केटीले नेपाली केटी हो।

0: हरेक शुक्रबार विशेषज्ञ डाक्टरद्वारा गर्भवती जाँच गर्न प्रभास मेडिकल चैनपुर छ 0 पोइन्ट।
1: पुरानो ग्यास्ट्रिक अल्सर हर्सा दिशाबाट रगत बग्ने छाला सम्बन्धी रोग चर्म रोग चिनी रोग टन्सिल बाथ हाडजोनी नसा नाक कान घाँटी दम पिनास तल्लो पेट दुख्ने महिनावारी गडबडी भएको हात खुट्टा भाँचिएको ठाउँमा प्लास्टर पाठेघर सम्बन्धी बाजुपनको समस्या हात झमझमाउने पोल्ने अनुहारको चाया पोतो डन्डीफोर आदिको उपचार साथै प्याथोलोजी इसिजी एक्सरे भिडियो एक्सरे सेवा साथै वैदेशिक रोजगारीका लागि मेडिकल पनि गरिन्छ। साथै होम डेलिभरी सेवा पनि उपलब्ध छ। 24 घण्टा इमर्जेन्सी सेवा र फार्मेसी सेवा साथै होम डेलिभरीको पनि सेवा उपलब्ध छ। सम्पर्क नम्बर 0295720982443 र 98-14-36-51-88। मकालु स्वास्थ्य उपचार क्लिनिक तथा प्रभास मेडिकल चैनपुर नगरपालिका छ सङ्खुवा सभा।
2: डीआर स्टोर एन्ड राज स्टोर तुमलिङटार हटिया अगाडि सरेको सूचना। तुमलिङटारमा मोबाइल रेडियो घड़ी लगायतका इलेक्ट्रोनिक सामानहरूको सेवा दिँदै आएको डीआर स्टोर एण्ड राज स्टोर तुमलिङटार हटियाको मन्दिर अगाडि सरेको सम्पूर्ण ग्राहक महानुभावहरूमा सहर्ष जानकारी गराउँदछौ।
3: मोबाइल रेडियो घड़ी लगायतका इलेक्ट्रोनिक सामानहरू नयाँ खरिद गर्न र मरमत गर्नका लागि सधैँ हामीलाई सम्झनुहोस्। साथमा बच्चाको खेलौना र खेलकुदका सामानहरू खरिद गर्नका लागि समेत हामीलाई सम्झनुहोस्।
2: प्रोप्राइटर विकास श्रेष्ठ तारा श्रेष्ठ। सम्पर्क नम्बर 98-044-00-332 98-421-2249।
4: तपाईँको सुन्दरतालाई अझै बढी सुन्दर बनाउन दुर्गा ज्वेलरीका आकर्षक गहना
5: एक नम्बर सुन र अस्थली चाँदीका गहना बनाउन सुन रिफाइन गरी एक नम्बर बनाउन र जस्तो सुकै सुन चाँदीका गहना बनाउन
6: दुर्गा ज्वेलरी उद्योग खातबारी 1 बुद्ध टोल प्रोप्राइटर गोपाल विश्व जनक पौडेली। सम्पर्क नम्बर
5: 0295602048
6: 98-420-59-801
5: र 98-520-58

0: नमस्ते दाई।
1: नमस्ते।
0: कहाँ पुगेर आउनु भयो नि?
1: नयाँ आर्थिक वर्ष सँगै कर सम्बन्धी ध्यान दिनुपर्ने धेरै विषयहरू रहेछन्, त्यसैको बारेमा करदाता सेवा कार्यालय खासगरीमा बुझेर आएको भयो नि।
0: ए हो र, के बुझ्नुभयो मलाई पनि भनिदिनुहोस् न।
1: ल सुन्नुहोस् है, नयाँ आर्थिक वर्षका लागि क्रम संख्या 1 नयाँ बिल छापी चलाउन थाल्नु पर्ने रहेछ र बिल नम्बर नछाडी क्रमैसँग काट्नु पर्ने रहेछ।
0: ए अनि अरू के गर्ने नि?
1: कर पार्टी र अन्त शुल्क इजाजत पत्र नवीकरण गरी सबैले देख्ने गरी कारोबारी स्थलमा राख्नु पर्ने रहेछ। खरिद तथा बिक्री खाता पनि स्वयं प्रमाणित गरिराख्नु पर्ने रहेछ। अनि सुन्नुहोस् है, यो वर्षदेखि सामान खरिद तथा बिक्री गर्दा प्यान नम्बर सर्च गरी भ्याट सस्पेन्ड लिस्टमा रहे नरहेको बुझेर मात्र कारोबार गर्नुपर्ने रहेछ नि।
0: ओहो हो र,
1: सुन व्यवसायीहरूले यस आर्थिक वर्षदेखि 2% विलासिता कर समावेश भएको बिल छापी जारी गर्नुपर्ने व्यवस्था रहेछ।
0: अनि सुन्नु न, मैले काम गर्ने स्टाफ पनि राखेको छु, उनीहरूको पारिश्रमिक भुक्तानीमा पनि विचार पुर्याउनु पर्छ र?
1: हो नि, त्यो त झन्डै भन्न बिर्सेछु। 25,000 भन्दा बढी पारिश्रमिक भुक्तानी गर्दा अनिवार्य बैंक खाता मार्फत मात्रै भुक्तानी गर्नुपर्छ र ETDS पनि अनिवार्य गर्नुपर्छ है।
0: हो र, हेर त गर्नुपर्ने कति हो कति, केही छुट पनि रहेछ त दाइ?
1: ए अँ, छुटको सम्बन्धमा सुन्नुहोस् है, मूल्य अभिवृद्धि करमा दर्ता भई लामो समयदेखि कर विवरण र कर दाखिला नगरेका करदाताहरूले 2081 चैत्र मसान्तसम्मको कर विवरण र कर यही आर्थिक वर्षको पौष मसान्तसम्म बुझाएमा सोमा लाग्ने ब्याजको 75% र जरिवाना पुरै छुट हुने रहेछ नि।
0: तपाईँसँगको एकैछिनको भेटले कति धेरै कुरा थाहा पाइयो। म पनि यी माथिका सबै कुरामा आजैबाट ध्यान दिन्छु र अरूलाई पनि यसै गर्न भन्छु।
1: जनहितका लागि करदाता सेवा कार्यालय खासगरी।
0: विस्तृत जानकारीको लागि सम्पर्क नम्बरहरू 98 5 3 60 8 17 र 0 29 5 62 8 17।

0: आधुनिक खेती गरौ धेरै समयको बचत, कुटाने पिसानीलाई टोलमा जोडौ, घर घरमा खन्ने जोत्ने मेसिन,
1: कृषि यान्त्रिकरण सामग्री पसल तुमलिङटार, हाम्रा सेवाहरू
2: हाते ट्याक्टर,
1: कुटानी पिसानी मिल,
2: चोकर ब्राउनी मिल,
1: मकै बोट बिरुवा लगायतका बिरुवाको गोडमेल गर्ने मिसिन,
2: घाँस काट्ने मेसिन,
1: जुस उत्पादनका लागि आवश्यक पर्ने मेसिन,
2: साथै कृषिका मेसिनरी सामान मर्मत र पाठ पूर्जा आवश्यक भएमा पनि सदैव हामीलाई सम्झनुहोस्।
1: प्रोप्राइटर कृष्ण थापा, कृषि यान्त्रिकरण सामग्री पसल तुमलिङ चार,
3: सम्पर्कका लागि फोन नम्बर 9819378011।

0: यति कार्पेट किन्दा कार्पेटको पछाडि यतिको लोगो हेर्न नबिर्सिनु होला। यति कार्पेट, कार्पेटको शहनशाह।
1: आफै त महादेव कस्तो टेला पर बिहे गर्न बिना सिटी नगर है सर।
2: आफै त सानो भाइ दुधको दाँत झर्या छैन, बिहे गर्ने कुरा त सोच्नु पनि भएन।
3: नगर्ने त बिहे
4: नगर्ने नगर्ने

0: दुई दुई भन्छन् जाडो कटाउनलाई, राम्री केटी बिहा गराए केटा हो जीवन बिताउनलाई।
1: राम्री कुहारी भन्दा भन्दै नगरमाउली आउने, तिमी जुन चाहिँ काट काटेर टुरिस्ट स्ट्यान्ड बनाउने,
0: के भन्छ यो?
1: ठिकै भन्छ यो।

0: बुद्धि पलाएको छैन, बिहे गरे घरबार बन्छ कुरो बुझ्ने होइन।
1: आज भोलिका केटीहरूले के को घरबार खान्छ, कुचो कमाउने हातले त पोल्टो टुप्पी तान्छ।

0: बाटामा बिहेका गाडी हिँड्छन्, यिनलाई काउपुती लागिसक्यो, भोलितिर यसो फुर्सद मिलान हो कान्छा, जाउँ जोगमनीतिर कपडा किन्न।
1: दाजु पनि एक जमानामा तपाईँ जस्तै मान्छेहरू कपडा किन्न जोगमनीतिर जान्थे, तर आजकल त न्यू भीमसेन वस्त्रालयले तुमलिङटारबाटै जोगमुनीको दर भावमा उपलब्ध गराइरहेको छ नि कपडाहरू त।
2: हजुर, हामी कहाँ जुत्ता, चप्पल, छाता, लेडिज ब्याग, जेन्ट्स ब्याग, सिरक, डस्ना, थान तथा रेडिमेड कपडा बिक्री हुनका साथै कुर्ता सलवार, इन्डियन ओरिजिनल साडीहरू जोगमुनीको दरभावमा उपलब्ध गराइन्छ।
1: प्रोप्राइटर राजेश श्रेष्ठ, सीता श्रेष्ठ, सम्पर्क नम्बर 0295-75-272, 98-17-34-00-51।
2: न्यू भीमसेन वस्त्रालय, 7-9 तुमिङटार, सङ्खुवा सभा।
3: तपाईँलाई तयारी सुन र असली चाँदीका गहना आवश्यक छ या पुराना सुन रिफाइन गरी एक नम्बर बनाउनु परेको छ? यदि त्यसो हो भने सधैँ हामीलाई सम्झनुहोस्। मनोकामना सुन चाँदी पसल। चैनपुर छ, चैनपुर बजार त्री चोक, प्रोपाइटर पदम रसाइली, ममता रसाइली, सम्पर्क 98-621-37-744 र 98-153-87-775।
4: You want to

0: के को अवरोध हो यो बाटो बाटो फेरि
1: बाटो छेक्नै पर्ने भयो गुरुजी हामीलाई निकिता किराना पसलकै सामान चाहियो
2: निकिता किराना पसल नै किन
0: किराना सम्बन्धी होलसेल सामान आवश्यक भएमा ग्राहकहरूको अर्डर अनुसार सामान उपलब्ध गराइने
2: ग्राहकहरूको घर घरमा सामान ढुवानी गर्नका लागि विश्वासिलो माध्यम
1: तपाईँको एक कल फोन नै हाम्रो लागि पर्याप्त हुनेछ
2: प्रोप्राइटर धन बहादुर तामाङ सम्पर्क 9842444762
0: निकिता किराना पसल तुम्लिङटार गोल्डन स्टार बोर्डिङ सँगै जोडिएको घर
3: प्रोप्राइटर सबिना जिमी तामाङ सम्पर्क नम्बर 9840458989 मिसन टेरेन सप्लायर्स
0: हातबारी 9 तुम्लिङटार सङ्खुवा सभा कमिल हे अब यो निर्माणको सामान चाहिँ कताबाट पो ल्याउनु हो
2: त्यसका लागि मङ्गलादेवी थानमा रहेको प्रजल ट्रिपमा जान पर्यो जस्ता पाता खानेपानी निर्माण सम्बन्धी सामान हिल ट्याङ्क रड सिमेन्ट पाइप इटा र रङ्ग रगन गर्नु परेमा प्रजल ट्रेडलाई सम्झनुहोस् उल्लास जस्ता पाता जगदम्बा सुपर साइन जस्ता पाता र टाटा पेन्सको आधिकारिक डिलर्स प्रजल ट्रेड खाँदारी 3 मङ्गलादेवी थान सुमन चोक प्रोप्राइटर धनबहादुर रसाइली सम्पर्क नम्बर 9852517353 र 029560553

0: ए भान्जी
1: मामा नमस्कार, मेला जान लाग्यो के नि मामा?
0: मेला पात भन्छौ, गर्गनाले झपक्क परेर पो हिँड्यौ त।
1: आफू राम्रो भन्न किन समय कुर्नु? खानबारी भानुचोकमा सन्ध्या सुनसादी हस्तकला उद्योग भएपछि म त ढुक्क छु नि मामा, बनाइहाल्छन् नि गहना भने जसरी।
2: हो त नि, नम्बरी सुनका गहना बनाउनु परेमा, सुन रिफाइन गरी एक नम्बर बनाउनु परेमा, आधुनिक र पुरानो डिजाइनका गहना बनाउनु परेमा, असली चाँदीका गहना चाहिएमा सधैँ सम्पर्क गर्नुहोस्।
3: प्रोप्राइटर गम्बहादुर लकान्द्री, शर्मिला लकान्द्री, सन्ध्या सुनचाँदी हस्तकला उद्योग, खासबारी एक भानुचोक, शङ्खुवासभा। सम्पर्क 9842-36-56-31, 9870-13-265।
4: कुखुराको चल्ला चाहियो हौ नातिनी, कता पाउँछ तिमीलाई थाहा छ?
3: त्यो खानबारी कटुनी खेल बस्तार छेउमा जानु न बाजे, त्यहाँ सगरमाथा कुखुरा पालन केन्द्र छ, त्यहाँ पाउँछ।
5: गुणस्तरीय एक दिने ब्रोइलर, गिरिराजा, लेयर्स, लोकल चल्ला, हाँस, टर्की, बट्टाई, कालिका चल्ला, माछाका भुरा तथा ब्रोइलर कुखुराको चारो, गाई भैँसी, बाख्रा, बङ्गुरको दाना साथै दिउँदो ब्रोइलर कुखुरा र ताजा मासु चाहिएमा सगरमाथा कुखुरा पालन केन्द्र तथा ढुवानी सेवालाई सम्झनुहोस्। यहाँ विवाह पार्टी वनभोजका लागि विशेष छुटको समेत व्यवस्था रहेको छ। सगरमाथा कुखुरा पालन केन्द्र तथा ढुवानी सेवा, खादबारी, सङ्खुवा सभा। प्रोप्राइटर बलराम कटुवाल, सम्पर्क नम्बर 9862-13-83-93, ईश्वरी कटुवाल 9842-10-76-29 र 029-560-508। साथमा खानबारी एकको टोली खेल लाइनबाट पशु सेवा कार्यालयतिर जाने बाटोमा अरुण बरुण मासु पसल समेत सञ्चालन रहेको सम्पूर्ण ग्राहक महानुभावहरूमा जानकारी गराउँदछौ। कुखुराको चल्ला र पशुको आहार दान आवश्यक भएमा मानेभन्ज्याङबाट समेत सेवा लिन सक्नुहुनेछ। मानेभन्ज्याङ सम्पर्क प्रदीप गुरुङ 9848-50-17-83। साथै सगरमाथा कुखुरा पालन केन्द्र अहिले टुडिखेल बस पार्कको सबैभन्दा ठूलो भवनमा सरेको समेत सम्पूर्ण ग्राहक वर्गहरूमा जानकारी गराउँदछौ। खुद्रा र होलसेल सामान बिक्री गर्न, होम डेलिभरी गर्न र चिसो पेय पदार्थको लागि समेत सधैँ सम्झनुहोस्।

0: गहना प्रतिको चाहनु, सुन्दरता प्रतिको आकर्षण जोगाई राख्न चाहनुहुन्छ भने केवल सिद्ध काले ज्वेलर्स। टिपिकल तथा आधुनिक डिजाइनका गहनाहरू हुबहु उतार गर्नु परेमा, नम्बरी सुन खरिद बिक्री गर्नु परेमा, अथवा पुराना सुनहरूलाई रिफाइन गरी एक नम्बर बनाउनु परेमा हामीलाई सम्झनुहोला।
1: यहाँ अर्डर बमोजिम सुन चाँदीका गहनाहरू ग्यारेन्टीका साथ तयार गरिन्छ। बिल बमोजिम सुन चाँदी खरिद बिक्री गर्न र सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्न सधैँ हामीलाई सम्झनुहोस्।
2: प्रोप्राइटर प्रताप घिमिरे, सरिता घिमिरे, सिद्धकाली ज्वेलर्स, खादबारी नौ तुमिन्टार खाद्य संस्थान अगाडि। सम्पर्क 029575045, 9842046156।
0: मनैदेखि मन पराएका डिजाइनहरूको लागि
3: ओहो, कान्छालाई बधाई छ है, नयाँ गाडी किनेछौ, खुसी लाग्यो।
4: होइन नि दाई, यो त डेन पेन्ट गरेको पो त माने भन्ज्याङ वर्कसपमा।
3: डेन पेन्ट के हो डेन पेन्ट भनेको भाइ?
4: दाई पनि पुरानो र खुलिएको गाडीहरूलाई डेन पेन्ट गरेर नयाँ जस्तै बनाउन सकिन्छ नि।
3: त्यो पनि माने भन्ज्याङ वर्कसपमा?
4: हो त नि दाई, त्यहाँ त बिग्रिएको जस्तो सुकै गाडी मर्मत गर्न, गाडीका पार्ट पुर्जा परिवर्तन गर्न, टुटे फुटेका गाडी वेल्डिङ गरेर जस्ताको तस्तै बनाउन र तपाईँको पुराना गाडीलाई डेन पेन्ट गरी नयाँ बनाउन पनि सकिन्छ नि। माने भन्ज्याङ वर्कसप, खादबारी 3 माने भन्ज्याङ बजार नजिक मेम्बर डाँडामा। प्रोप्राइटर प्रकाश घिमिरे, सम्पर्क 9842127333। याद राख्नुहोला, 2 पाङ्रे 4 पाङ्रे र अर्डर अनुसार जस्तो सुकै गाडीको मर्मत, वेल्डिङ, डेन पेन्ट र पार्ट पुर्जा फेर्ने काम गरिन्छ।
1: 55 नगरपालिकामा होलसेल दरभावमा थोक तथा खुद्रा किराना सामान आवश्यक भएमा सनिसा किराना पसल 556 डाँडा गाउँ स्कूल छेउमा आउनुहोस्। साथमा खाद्यान्न सम्बन्धी सम्पूर्ण सामानहरू र जुत्ता चप्पल पनि सुफद मूल्यमा उपलब्ध गराइन्छ। साथै जुनसुकै समयमा अलैँची खरिद बिक्री गर्न सकिन्छ। यसका लागि अलैँची खरिद बिक्री केन्द्र सञ्चालन गरिएको छ। सनिसा किराना पसल 556 डाँडा गाउँ स्कूल छेउ। प्रोप्राइटर टेक बहादुर श्रेष्ठ। सम्पर्क नम्बर 029141088 र 9815536556।

तिम्रो याद भुलाउन आज भोलि पिउने गरेको छु, भोलि छिट्टै मर्छु कि भनी थोरै थोरै जिउने गरेको छु। मुटु पोल्ने रहेछ नि भत्भती, तिम्रै पिरले भइरहेछ यो गति, माया रोगै पिगति।

91 MHz. नेपाल अब पालो हाम्रा चेलीहरूको सात महिना च्याम्पियनसिपको हरेक गोल हरेक रोमाञ्चक पल अब सिधै तपाईँहरूको मोबाइलमा मात्र डिगो एपमा. आज नै एप स्टोर वा प्ले स्टोरबाट डिगो एप डाउनलोड गर्नुहोस् र नेपाली महिला फुटबललाई साथ दिनुहोस्. समय छ, जोश छ, अब समर्थन गर्ने पालो तपाईँको. डिगो, राष्ट्रको खेल तपाईँको हातमा. आज नै डाउनलोड गर्नुहोस्.

रूख नहुन नेता महरको चेतावनी, निर्माण सामग्री अभावले धुलीखेल खावा सड़कको काम प्रभावित, माथिल्ला कक्षामा अध्यापन गराउने बाल शिक्षकहरू तलब नबढ़ाएको भन्दै आक्रोशित, हेटौडामा विद्यार्थी कुटपिट गर्ने शिक्षक पक्राउ, सुनको मूल्य एकै दिन 20,500 बढ़्यो, तोलाको 3,11,000 कारोबार हुँदै, इरानतर्फ जारी गरेको मालवाहक जहाजमाथि अमेरिकी क्षेपास्त्र प्रहार, इरानसँगको सम्झौता बारे ट्रम्पको छलफल निष्कर्ष विहीन, एसियाको प्रमुख सुरक्षा शिखर सम्मेलन सांग्रीला संवाद सिंगापुरमा शुरू, र अन्तिम बलमा चौका रोप्न नसक्दा नेपाल एसियन गेम्समा छनौट हुन असफल, नेपाल चीनसँग 5 विकेटले पराजित, आईपीएलको फाइनलमा आज बेंगलुरू र गुजरात भिड्दै, सात महिला च्याम्पियनशीपमा नेपाल र श्रीलंकाले खेल्दै

नेपाली रेडियो नेटवर्कको मध्याह बाह्र बजेको नेपाली खबरमा दिनु शर्माको नमस्कार। अर्थमन्त्री वाग्लेले बजेटका सन्दर्भमा आज पत्रकार सम्मेलन मार्फत अन्तर्क्रिया गर्दै बिजुलीमा कर लगायतका बजेटका व्यवस्थामा चौतर्फी विरोध, सरकारको कदम ऊर्जा रूपान्तरण विरूद्ध रहेको कुलमान किसिमको टिप्पणी। राष्ट्रिय सभाले आज दुईवटा विधेयक पारित गर्दै सरकारलाई सर्वसत्तावादतर्फ

0: होस्ट हरेक 15 दिनमा रङटनको पिक्चर र बम्पर लक्ष ड्रामा माइडिया डबल डोर रेफ्रिजरेटर जित्ने मौका पनि नागरिकता मात्र भइपुग्छ सहज इएमआई मार्फत खरिद गर्न सकिन्छ
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको यो तपाईँ सुन्दर हुनुहुन्छ नेपाली खबर
2: काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com/ एकैसाथ प्रसारण भइरहेको नेपाली खबर शुरू गरौं राष्ट्रिय सभाको बैठक सम्बन्धी खबरबाट राष्ट्रिय सभाले आज 2 विधेयकहरू पारित गर्दैछ प्रधानमन्त्री एवं गृहमन्त्री बालेन्द्र शाहले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त प्रतिनिधि सभा सदस्य निर्वाचन विधेयक 2083 दफावार छलफल सदनमा पेश गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ त्यसपछि आज नै यो विधेयकलाई पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत हुनेछ त्यसै गरी प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त मतदाता नामावली विधेयक 2083 पनि आज पारित गर्ने कार्यसूची छ राज्यसभाको बैठक बिहान सभा 11 बजेदेखि जारी छ जहाँ आकस्मिक समय शून्य समय र विशेष समय समेत रहनेछ अर्थमन्त्री सोलिङ वाग्लीले आर्थिक वर्ष 2083-84 बजेटका सन्दर्भमा संचारकर्मीहरूसँग पत्रकार सम्मेलन मार्फत अन्तर्क्रिया गर्ने हुनुभएको छ आज दिउँसो सिंहदरबार स्थित अर्थ मन्त्रालयको सुवर्ण हलमा अन्तर्क्रिया हुने अर्थमन्त्रीको जनसम्पर्क सल्लाहकार नवीन ढुंगानाले जानकारी दिनुभएको हो शुक्रबार अर्थमन्त्री वाग्लीले 21 अर्ब 24 अर्ब 34 करोड़ रूपियाँ बराबरको बजेट सार्वजनिक गर्नुभएको थियो यसमध्ये चालू खर्च 12 अर्ब 70 अर्ब 58 करोड़ अर्थात 59.8% पूँजीगत तर्फ 4 अर्ब 31 अर्ब 10 करोड़ अर्थात 20.3% र वित्तीय व्यवस्थातर्फ 4 अर्ब 22 अर्ब 24 करोड़ रूपियाँ अर्थात 19.9% विनियोजन गरिएको छ सरकारले आगामी आर्थिक वर्ष 2083-84 बजेट मार्फत मासिक 50 युनिट भन्दा बढ़ी विद्युत खपत गर्ने उपभोक्तामाथि 5% मूल्य अभिवृद्धि कर लगाउने निर्णय गरेपछि अहिले त्यसको चौतर्फी विरोध भइरहेको छ पूर्व ऊर्जा मन्त्री कुलमान घिसिङले आपत्ति जनाउँदै उक्त निर्णय तत्काल फिर्ता लिन सरकारसँग माग गर्नुभएको छ शुक्रबार अर्थमन्त्री डाक्टर वाग्लेले प्रस्तुत गरेको बजेट मार्फत ल्याइएको उक्त व्यवस्थाप्रति सामाजिक सञ्जाल फेसबुक मार्फत प्रतिक्रिया दिँदै घिसिङले निर्णय आम उपभोक्ताको हित विपरीत भएको टिप्पणी गर्नुभएको हो उहाँले सरकारको कदम ऊर्जा रूपान्तरणको लक्ष्य र स्वदेशमै उत्पादित स्वच्छ ऊर्जाको उपयोग बढ़ाउने राष्ट्रिय अभियान विरूद्ध रहेको दावी गर्नुभएको छ नेपालमा विद्युत पहुँच विस्तार भएसँगै घरायसी प्रयोजनमा यसको प्रयोग बढ़िरहेको अवस्थामा खाना पकाउने पानी तताउने तथा अन्य घरेलु कार्यमा विद्युत प्रयोगलाई प्रोत्साहन गर्नुपर्ने बेला करको अतिरिक्त भार थपिएको उहाँको भनाइ छ मासिक 50 युनिट भन्दा बढ़ी विद्युत खपत गर्ने अधिकांश उपभोक्ता सामान्य खरायसी परिवार भएको उल्लेख गर्दै घिसिङले यो निर्णयले लाखौं परिवारको मासिक खर्च बढ़ाउने र दैनिक जीवन महँगो बनाउने चिन्ता व्यक्त गर्नुभएको छ उहाँले देशभित्र उत्पादित विद्युत खपत बढ़ाउन प्रोत्साहनमूलक नीति आवश्यक रहेको बताउँदै उल्टे कर लगाउँदा उपभोक्ता पुनः एलपी ग्यासतर्फ फर्किन बाध्य हुने चेतावनी समेत दिनुभएको छ त्यस्तै नेकपा एमालेका महासचिव शंकर पोखरेलले सरकारको बिजुलीमा कर लगाउने कार्यलाई उल्टो बाटो भन्नुभएको छ महासचिव पोखरेलले सामाजिक सञ्जाल मार्फत बजेटबारे आफ्नो धारणा राख्दै यसमा प्रश्न गर्नुभएको छ पेट्रोलियम पदार्थको मूल्य वृद्धि र अभावबाट बस्न भन्दै 2 दिन सार्वजनिक विदा घोषणा गर्ने सरकारले अब 50 युनिट माथिको विद्युत प्रयोग गर्ने उपभोक्तामाथि समेत भ्याट लगाउने निर्णय गरेको छ पोखरेलको प्रश्न छ आखिर यस्तो अभिव्यक्ति निर्णय कसको हितमा अर्थमन्त्री डाक्टर सोलिङ वाग्लेले शनिबार संसदमा बजेट प्रस्तुत गर्दै 50 युनिट माथिको विद्युत प्रयोगमा भ्याट लगाउने बताउनु भएको थियो यसलाई पोखरेलले नागरिकलाई प्राकृतिक स्रोतको उपयोगमा निरुत्साहित गर्न खोजेको भनेर टिप्पणी गर्नुभएको छ नेपाली कांग्रेसका नेता नयन सिंह महरले वर्तमान सरकारले ल्याएको बजेट महत्वाकांक्षी भए पनि यसको कार्यान्वयन पक्षमा गम्भीर शंका व्यक्त गर्नुभएको छ नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा पत्रकार खेम बमसँगको संवादमा नेता महरले 14 अर्ब भन्दा बढ़ीको राजस्व संकलन र अपूजीगत खर्चको लक्ष्य पूरा हुनेमा आशंका व्यक्त गर्नुभयो बजेटमा डिजिटल नेपालको अवधारणा र सूचना प्रविधिलाई प्राथमिकता दिनु सकारात्मक भए पनि यो विगतकै जस्तो कणिका छर्ने र पपुलिस्ट मात्र भएको उहाँको टिप्पणी छ विगतका सरकारले पनि वाचा पूरा गर्न नसक्दा जनतामा व्यवस्थाप्रति नै निराशा बढ़ेको उल्लेख गर्दै उहाँले कप भन्दा काममा ध्यान दिन समेत आग्रह गर्नुभयो राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाको असन्तुष्ट पक्षको बैठक आज बस्दैछ। कान्तिपथ स्थित यलो प्यागोडा होटलमा दिउँसो 1 बजे बैठक बोलाइएको छ। असन्तुष्ट पक्षको नेतृत्वमा महामन्त्री डाक्टर धवल शमशेर राणाले गरिरहनु भएको छ। उहाँकै नेतृत्वमा आजको बैठक बस्न लागेको हो। आजको बैठकमा सामूहिक राजीनामाको विषयमा छलफल हुने नेताहरूले बताएका छन्। काठमाडौँमा उपलब्ध असन्तुष्ट पक्षका पदाधिकारी र केन्द्रीय सदस्य बैठकमा सहभागी हुन भनिएको छ। हामीसँग खबर अझै बाँकी छन्, नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

यो नयाँ वर्षको अवसरमा सेन्सेका होम अप्लायन्सहरूको खरिदमा आकर्षक उपहार तथा क्याश ब्याक। फ्रन्ट लोड वासिङ मसिनमा 6 केजी एरियल, सेमी अटोमेटिकमा 1 केजी एरियल, एयर कन्डिसनरमा इन्स्टलेसन साथै इन्स्टेन्ट क्याश ब्याक पनि र बम्परमा हिरो स्प्लेन्डर प्लस मोटरसाइकल। नागरिकता मात्र भए पुग्छ, सहज इएमआई मार्फत खरिद गर्न सकिन्छ।

0: यो नयाँ वर्षको अवसरमा बेकोका विभिन्न होम अप्लायन्सहरूको खरिदमा क्यास ब्याक तथा स्योर सर्ट गिफ्ट, वासिङ मसिनमा 6 केजी एरियल म्याटिक, डिस वासरमा वासिङ ट्याब्लेट, एयर कन्डिसनरमा इन्स्टलेसन र फ्री स्ट्यान्डिङ ओभनमा प्रेसर कुकर। नागरिकता मात्र भए पुग्छ, सहज इएमआई मार्फत खरिद गर्न सकिन्छ।
1: यो नयाँ वर्षको अवसरमा माइडियाका विभिन्न होम अप्लायन्सहरूको खरिदमा आकर्षक उपहार तथा क्याशब्याक, साइड बाई साइड तथा मल्टी डोर रेफ्रिजरेटरमा फ्री इन्डक्सन, फ्रन्ट लोड वासिङ मसिनमा फ्री 6 केजी एरियल, टप लोडमा फ्री 2 केजी एरियल, सेमी अटोमेटिकमा 1 केजी एरियल, डिस वासरमा वासिङ ट्याब्लेट र माइक्रोवेभ ओभनमा कुकिङ किट, हरेक खरिदमा स्टोर सर्ट किट र बम्परमा माइडिया 519 लिटर रेफ्रिजरेटर जित्ने मौका। नागरिकता भए पुग्छ, सहज इएमआई मार्फत खरिद गर्न सकिन्छ।
2: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: अब बाँकी खबर। अरनीको राजमार्ग अन्तर्गत धुलीखेल खावा सड़क खण्डको स्तर उन्नति तथा कालोपत्रे कार्य अन्तिम चरणमा पुगेको भए पनि पछिल्लो समय निर्माण सामग्रीको अभावका कारण काम प्रभावित बनेको छ। लामो समयदेखि धुलो हिलो तथा जामको समस्या भोग्दै आएका स्थानीयवासी र यात्रीहरू सड़क निर्माण सम्पन्न हुने प्रतीक्षामा रहे पनि केही साता यता निर्माणको गति सुस्त बनेको छ। सड़क डिभिजन कार्यालय भक्तपुरका अनुसार धुलीखेल चोकबाट कालोपत्रे कार्य शुरू गरिएको हो। करिब 4 किलोमिटर लम्बाई रहेको यस सड़क खण्ड मध्ये पहिलो चरणमा 2.5 किलोमिटर सड़क कालोपत्री सम्पन्न भइसकेको छ भने बाँकी 1.5 किलोमिटर खण्डमा दोस्रो चरण अन्तर्गत कालोपत्रे गरिनेछ। यसअघि 2079 जेठ 20 गति 22 महिनाभित्र निर्माण सम्पन्न गर्ने गरी एक निर्माण कम्पनीले ठेक्का पाएको थियो, तर निर्धारित समय सकिएको 11 महिनासम्म पनि काम सम्पन्न हुन नसकेपछि 2081 फागुन 25 गते सड़क डिभिजन कार्यालय भक्तपुरले उक्त ठेक्का रद्द गरेको थियो। सरकारले आर्थिक वर्ष 2083-84 बजेटमा सामुदायिक विद्यालयका बाल विकास सहजकर्ताहरूको तलब नबढ़ाएपछि उनीहरू आक्रोशित बनेका छन्। नेपाल बाल विकास शिक्षक संघर्ष समितिले विज्ञप्ति जारी गर्दै बजेटले आफ्ना समस्याहरू समाधान गर्न नसकेको बताएका छन्। समितिका अध्यक्ष कृष्ण कुमारी थापा मकर र महासचिव निर्मला गिरीले जनताले चुनेको नयाँ सरकारले आफ्ना मागहरू सम्बोधन गर्ने आशा गरे पनि बजेटमा कुनै व्यवस्था नगरेको जनाउनु भएको छ। विद्यालयमा काम गर्ने बाल विकास शिक्षकहरूले लामो समयदेखि कम तलबमा काम गर्दै आएका छन्। सरकारले तोकेको न्यूनतम तलब समेत नपाउने अवस्था रहेको र बाल विकास कक्षासँगै माथिल्ला कक्षामा समेत पढ़ाउनु पर्ने बाध्यता रहेको उनीहरूको गुनासो छ। मकवानपुरको हेटौडा स्थित एक निजी विद्यालयका शिक्षक विद्यार्थी कुटपिट गरेको आरोपमा पक्राउ परेका छन्। विद्यार्थीलाई कुटपिट गरेको आरोपमा हेटौडा 7 नागसोती स्थित तासेल इंग्लिश सेकेण्डरी बोर्डिङ स्कूलमा कार्यरत सामाजिक शिक्षाका शिक्षक 45 वर्षीय अच्युत ओझालाई प्रहरीले नियन्त्रणमा लिएको हो। जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार गत जेठ 7 गते दिउँसो करिब 12:40 बजेको समयमा कक्षा 8 अध्ययनरत 12 वर्षीय एक विद्यार्थीलाई कक्षा कोठामै बसिरहेको अवस्थामा शिक्षक ओझाले कुटपिट गरेका थिए। कुटपिटबाट टाउकोमा गम्भीर चोट लागेका ती विद्यार्थीको हेटौडा अस्पतालमा उपचारका लागि पुर्याइएको थियो। हेटौडा अस्पतालमा उपचार नभएपछि उनलाई चितवन स्थित नयाँ मेडिकल कलेज पुर्याइएको प्रहरीले जनाएको छ। साताको कारोबारको पहिलो दिन आइतबार सुनको मूल्य बढ़ेको छ। कारोबारको अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रति तोला 20,500 रूपियाँले बढ़ेको हो। कारोबारको अघिल्लो दिन प्रति तोला 2,90,600 रूपियाँमा कारोबार भइरहेको छापावाला सुन आज 20,500 रूपियाँले बढ़ेर 3,11,100 रूपियाँमा कारोबार भइरहेको छ। सुनको मूल्य 20,500 रूपियाँले बढ़ेर 3,11,100 रूपियाँमा कारोबार भइरहेको छ। यता चाँदीको मूल्य 305 रूपियाँले बढ़ेर प्रति तोला 5,345 रूपियाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसाय महासंघले जनाएको छ। हामीसँग खबर अझै बाँकी छन्, नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।
4: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छूट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छूटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छूटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
5: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा संचालित सिमलेस ब्राउजिङ र स्ट्रिमका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आईपीटीभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेशन वाईफाई 6 प्रविधि भएको वाईफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टीवी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
2: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दर हुनुहुन्छ नेपाली खबर।
3: अब विदेशका खबर। अमेरिकी सेनाले इरानका बन्दरगाहहरूमा लगाएको नाकाबन्दी तोडेर प्रवेश गर्न खोजेको एउटा मालवाहक जहाजलाई रोक्न त्यसको इन्जिन कक्षमा क्षेप्यास्त्र प्रहार गरेको छ। अमेरिकी केन्द्रीय कमाण्डका अनुसार गाम्बियाको छन्दा बोकेको एक मालवाहक जहाजले इरानको बन्दरगाहमा प्रवेश गर्ने प्रयास गर्दा अमेरिकी सेनाले 20 भन्दा बढ़ी चेतावनी दिएको थियो। चेतावनीलाई व्यवस्था गरेपछि जहाजको इन्जिन क्षेत्रमा क्षेप्यास्त्र प्रहार गरिएको बताइएको छ। हाल उक्त जहाज ओमानको खाड़ी क्षेत्रमा चल्न नसक्ने अवस्थामा रहेको छ। अमेरिकी सेनाले अझै जहाजमा चढ़ेर नियन्त्रणमा लिएको छैन। अमेरिकी सेनाका अनुसार नाकाबन्दी शुरू भएका इरानतर्फ जान खोजेका 6 वटा जहाजलाई रोकिएको छ। तीमध्ये एउटा जहाजलाई पछि अगाडि बढ़न अनुमति दिएको थियो भने 116 वटा जहाजलाई आफ्नो मार्ग परिवर्तन गर्न बाध्य पारिएको छ। त्यस्तै एसियाको प्रमुख रक्षा तथा सुरक्षा शिखर सम्मेलन साङ्ग्रीला सम्वाद 2026 बढ़दो भू राजनैतिक तनावका बीच सिंगापुरमा शुरू भएको छ। 3 दिनसम्म सञ्चालन हुने यस सम्मेलनमा विश्वका 40 भन्दा बढ़ी देश र क्षेत्रका 550 भन्दा बढ़ी प्रतिनिधिहरूको सहभागिता रहने अपेक्षा गरिएको छ। सम्मेलनमा यस क्षेत्रले सामना गरिरहेका प्रमुख सुरक्षा चुनौतीहरूका विषयमा केन्द्रित रहेर छलफल गरिनेछ। यस वर्षको सम्मेलनमा भियतनामका राष्ट्रपति तो लामले मुख्य सम्बोधन गरेका छन्। बढ़दो सैन्य गतिविधि, गुटगत टकराव र क्षेत्रीय द्वन्द्वका बाह्य प्रभावहरू विस्तार भइरहेको चुनौतीपूर्ण पृष्ठभूमिमा यो संवाद आयोजना भइरहेको हो। यसै सन्दर्भमा संवाद बहुपक्षीयता व्यावहारिक सहयोगको वकालत गर्ने चीनद्वारा प्रस्तावित ग्लोबल सेक्युरिटी इनिसिएटिभ जीएसआईको सान्दर्भिकता यस क्षेत्रमा शान्ति र स्थायित्वको बढ़दो मागसँगै थप महत्वपूर्ण बन्दै गएको देखिएको छ। अब खेल खबर। नेपाली महिला क्रिकेट टोली एसियन गेम्स 2026 छनौट हुन असफल भएको छ। मलेसियामा आइतबार बिहान तेस्रो स्थान तथा एसियन गेम्सको निर्णायक छनौट खेलमा नेपाली चीनसँग 5 विकेटले पराजित भएको छ। वर्षाले प्रभावित खेलमा नेपालले 7 ओभरमा 5 विकेटको क्षतिमा 50 रन बनाएको थियो। डीएलएस मेथडमा 7 ओभरमा 43 रनको लक्ष्य पाएको चीन अन्तिम बलमा 5 विकेट गुमाएर लक्ष्य पूरा गरेको छ। नेपाललाई हराएसँगै चीन भने एसियन गेम्समा छनौट पाएको छ। त्यस्तै इण्डियन प्रिमियर लीग आईपीएल 2026को फाइनल खेल आज साबिक विजेता रोयल च्यालेन्जर्स बेंगलुरू र गुजरात टाइटन्स बीच अहमदाबादमा हुँदैछ। खनरेन्द्र मोदी स्टेडियममा हुने भिडन्त नेपाली समयअनुसार साँझ 7:45 बजेबाट शुरू हुनेछ। दुवै टोलीका लागि आजको खेल इतिहास रच्ने अवसर हो किनकि दुवैले दोस्रो पटक उपाधि जित्ने लक्ष्य राखेका छन्। बेंगलुरूले गत वर्ष मात्रै आफ्नो पहिलो उपाधि जितेको थियो भने गुजरातले सन् 2022 आफ्नो डेब्यू सिजनमै च्याम्पियन बनेर सनसनी मचाएको थियो। यसपटकको फाइनल तथ्याङ्कीय हिसाबले निकै रोचक देखिएको छ। विगतका 8 सिजनको इतिहास हेर्दा क्वालिफायर 1 जित्ने टोलीले नै फाइनलको ट्रफी उचालेका छन्। जसले क्वालिफायर 1मा गुजरातलाई हराएको बेंगलुरूको पक्षमा मनोवैज्ञानिक बल थपेको छ। अर्कोतर्फ विगत 18 वर्षको रेकर्ड अनुसार फाइनलमा 200 भन्दा बढ़ीको स्कोर पछ्याउन कसैले सकेका छैनन्, जसका कारण टस जितेर ठूलो योगफल खड़ा गर्नु दुवै टोलीको प्राथमिकता हुनेछ। त्यस्तै सात महिला च्याम्पियनशीप 2026 अन्तर्गत नेपालले आज समूह चरणको दोस्रो तथा अन्तिम खेलमा श्रीलंकासँग प्रतिस्पर्धा गर्दैछ। खेल भारतको जवाहरलाल नेहरू स्टेडियममा साँझ 4:45 बजेबाट शुरू हुनेछ। समयमा रहेको नेपालले पहिलो खेलमा भूटानलाई 1-0 हराएको थियो भने श्रीलंका भूटानसँग 4-0 पराजित भएको थियो। नेपाललाई समूह विजेता बन्न श्रीलंकासँग बराबरी नै पर्याप्त हुनेछ। कप्तान एन्जिला तुम्बाम्पो सुब्बाको नेतृत्वमा रहेको नेपाल सेमी फाइनल अघि आत्मविश्वास बढ़ाउने लक्ष्यमा मैदान उत्रिनेछ। कारण सावित्रा भण्डारी र सविता राणा मगर टोलीमा छैनन्। प्रतियोगिताका सेमी फाइनल खेल जुन 3 र फाइनल जुन 5 हुनेछन्। नेपाल हालसम्म 6 फाइनल पुगे पनि उपाधि जित्न सफल भएको छैन। जाँदा जाँदै नेपाली खबरमा मुख्य खबरका शीर्षकहरू पुनः एकपटक। अर्थमन्त्री वाग्रेले बजेटका सन्दर्भमा आज पत्रकार सम्मेलन मार्फत अन्तर्क्रिया गर्दै बिजुलीमा कर लगायतका बजेटका व्यवस्थामा चौतर्फी विरोध, सरकारको कदम ऊर्जा रूपान्तरण विरूद्ध रहेको कुलमारी घिसिङको टिप्पणी। राष्ट्रिय सभाले आज 2 विधेयक पारित गर्दै सरकारलाई सर्वसत्तावादतर्फ उन्मुख नहुन नेता महरको चेतावनी। निर्माण सामग्री अभावले धुलीखेल खावा सड़कको काम प्रभावित। माथिल्लो कक्षामा अध्यापन गराउने बाल शिक्षकहरू तलब नबढ़ाएको भन्दै आक्रोशित। हेटौडामा विद्यार्थी कुटपिट गर्ने शिक्षक पक्राउ। सुनको मूल्य एकै दिन 20,500 बढ़्यो। तोलाको 3,11,000 कारोबार हुँदै इरानतर्फ जाँदै गरेको मालवाहक जहाजमाथि अमेरिकी क्षेपास्त्र प्रहार। इरानसँगको सम्झौता बारे ट्रम्पको छलफल निष्कर्षविहीन। एसियाको प्रमुख सुरक्षा शिखर सम्मेलन सांग्रीला संवाद सिंगापुरमा शुरू। र अन्तिम बलमा चौका रोक्न नसक्दा नेपाल एसियन गेम्समा 6 हुन असफल। नेपाल चीनसँग 5 पराजित। आईपीएलको फाइनलमा आज बेंगलुरू र गुजरात भिड्दै। सात महिला च्याम्पियनशीपमा नेपाल र श्रीलंकाले खेल्दै। काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। 1 नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौ। अहिलेलाई हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।

0: Limited. Access to all.
1: सुरक्षित भविष्यको लागि जीवन बीमा गरौं। जीवन बीमाका लागि राष्ट्रिय जीवन बीमा कम्पनी नै रोजौं। न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको नेपाल सरकारको पूर्ण स्वामित्व प्राप्त एकमात्र जीवन बीमा कम्पनी, बीमाको क्षेत्रमा विश्वसनीय नाम राष्ट्रिय जीवन बीमा कम्पनी, साबिकको राष्ट्रिय बीमा संस्थान, प्रधान कार्यालय रामसहापथ काठमाडौँ।
2: म लक्ष्मी भुसाल सुनिराछु रेडियो एनआरएन 99.1।
3: नेपाली रेडियो नेटवर्क रेडियो एनआरएन 99.1 मा यो म्युजिक मस्ती।

0: क्लासिक टेकको वाइफाई 6 राउटर नाम एक कहाँ भने शक्तिशाली 4 एन्टिनामा वाइड कभरेज 5G स्ट्रेन्थ लो लेटेन्सी र फास्ट स्पिड सबै अस्त्रको शक्ति बोकेको 200 MBPS को इन्टरनेट अब 3 महिनाका लागि मात्र 3300 रुपियाँमा साथमा IPTV मात्र 250 प्रति महिना बुकिङको लागि 9801004477 शर्तहरू लागू हुनेछन् क्लासिक टेक छोयो कि चल्यो
1: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ़ मसान्तभित्र योजना अनुसार ब्याज छूट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छूटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ़ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छूटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड नेपालको पहिलो ब्याङ्क
2: नेपाली रेडियो नेटवर्क रेडियो NRN 99.1 यो हो म्युजिक मस्ती।
3: हरि सर, म लक्ष्मी भुसाल सुनिरहेछु रेडियो NRN 99.1।

0: कामना सेवा विकास बैंकको विशिष्ट बचत खाता, नेपालको पहिलो डोर स्टेप बैंकिंग सुविधा।
1: सरकार बदलिएको छ, तर के हाम्रो सोच, चिन्तन र कार्यशैली बदलिएको छ? के नीति, कानून र संरचनाहरू बदलिएका छन्?
2: समग्र क्षेत्रको सूक्ष्म विवेचना गर्दै देशलाई सही बाटो देखाउने आवाज कार्यक्रम सद्गमय
1: हरेक आइतबार राति 8 बजे एफयूआन टेलिभिजनमा, आइतबार राति नेपाली खबरपछि नेपाली रेडियो नेटवर्कमा, साथै नेपाली नेटवर्कका विभिन्न डिजिटल प्लेटफर्महरूमा एकैसाथ हेर्न र सुन्न सक्नुहुनेछ।
2: कार्यक्रम सद्गमय, सद्गमय अभियन्ता रमेश पौडेलको साथमा।
3: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाल। बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबाले पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुद्रीले भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो, समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्ह लाग्यो। जिन्दगी न हो, सधैँ किन एक नास हुन्थ्यो, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी साडी सबैलाई सरेको छ, मेरो जस्तै बानी।
4: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?

नेपाली रेडियो नेटवर्कको दिउँसो एक बजेको नेपाली खबरमा खबर सहयात्री समीक्षा मतेको नमस्कार। राष्ट्रिय सभाको आजको बैठक मुख्य कार्यसूचीमा प्रवेश नै नगरी स्थगित भएको छ। आज निर्धारित समयभन्दा एक घण्टा ढिलो शुरू भएको बैठकमा शून्य समयमा केही सांसदहरूले आफ्नो धारणा राखिसकेपछि राष्ट्रिय सभा अध्यक्ष नारायण प्रसाद दाहालले विशेष समय नरहेको जानकारी गराउँदै बैठक 20 मिनटका लागि स्थगित गर्नुभएको हो। आजको बैठकमा प्रधानमन्त्री एवं गृहमन्त्री बालेन्द्र शाहले प्रतिनिधि सभाबाट सन्देश सहित प्राप्त प्रतिनिधि सभा सदस्य निर्वाचन पहिलो संशोधन विधेयक 2083 र मतदाता नामावली पहिलो संशोधन विधेयक 2083 दफावार छलफल गरी पारित गर्ने कार्यसूची रहेको छ। तर यी दुवै विधेयकमाथि संशोधन परेकाले दलहरूबीच सहमति जुटाउन बैठक स्थगित गरिएको नेताहरूले बताएका छन्। हाल कानून न्याय तथा संसदीय मामिला मन्त्री सविता गौतमले सहमतिका लागि राष्ट्रिय सभामा रहेका दलका प्रतिनिधिहरूसँग छलफल गरिरहनु भएको छ। यता संघीय संसद अन्तर्गत प्रतिनिधि सभाको बैठक अहिले केही बेरमा शुरू हुँदै

आजको बैठकमा मुख्यतया तीनवटा कार्यसूची तय गरिएको छ। प्रतिनिधि सभा नियमावली मस्यौदा समितिका सभापति गणेश पराजुलीले प्रतिनिधि सभा नियमावली मस्यौदा समितिको प्रतिवेदन 2083 दफावार छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव राख्नुहुनेछ। उक्त प्रतिवेदनमाथि प्राप्त संशोधनहरूलाई निर्णयार्थ प्रस्तुत गरे पश्चात आजै सो प्रतिवेदन पारित गर्ने कार्यसूची रहेको छ। त्यसै गरी अर्थमन्त्री डाक्टर सोनी मुआग्लेले नेपाल राष्ट्र बैंक तेस्रो संशोधन विधेयक 2083 प्रस्तुत गर्न अनुमति माग्ने र सो विधेयक संसदमा प्रस्तुत गर्नुहुनेछ। युवा श्रम तथा रोजगार मन्त्री रामसिंह यादवले अन्तर्राष्ट्रिय श्रम संगठन आईएलओसँग सम्बन्धित दुईवटा महत्वपूर्ण दस्तावेजहरू पेश गर्नुहुनेछ, जसमा श्रम निरीक्षण सम्बन्धी महासन्धि 1947 नम्बर 81 र बाध्यकारी श्रम महासन्धि 1930 सम्बन्धी सन् 2014 प्रोटोकल नम्बर 29 संसदमा पेश हुने कार्यसूची रहेको छ। राइट शेयरिङ सम्बन्धी कानूनी व्यवस्थालाई लिएर संघीय सरकार र गण्डकी प्रदेश सरकार बीच विवाद देखिएको छ। गण्डकी प्रदेशले दुई पांग्रेस सवारीलाई रातो प्लेटमै राइट शेयरिङ गर्न दिने र चार पांग्रेलाई कालो प्लेट अनिवार्य गर्ने गरी नियमावली कार्यान्वयनमा ल्याएको छ। प्रदेशले दुई पांग्रेको शुरूआती भाड़ा 30 रूपियाँ र चार पांग्रेको 60 रूपियाँ तोक्दै यात्रुलाई 10-15% छूटको व्यवस्था समेत गरेको छ। यसको विपरीत संघीय सरकारले आगामी आर्थिक वर्षको आर्थिक ऐन मार्फत दुई पांग्रेलाई पनि कालो प्लेट अनिवार्य गर्दै वार्षिक 3,000 रूपियाँ आयकर र प्रति कारोबारमा 5% कर लाग्ने नियम ल्याएको छ। गण्डकीका मुख्यमन्त्री सुरेन्द्र राज पाण्डेले युवाहरूको पार्ट टाइम रोजगारी जोगाउन प्रदेशकै कानून कार्यान्वयन गर्ने अडान लिनुभएको छ भने यातायात व्यवस्था विभागले प्रदेशले संघको कानून अनुसार परिमार्जन गर्नुपर्ने बताएको छ। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: हो अब विदेशबाट पठाएको पैसा सिधै खल्ती वालेटमा
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौ
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास
0: आईएमई गरौ
2: यो आवाज हो नेपाली रेडियो नेटवर्कको यो तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: अब बाँकी खबर। अध्यागमन विभागले श्रम स्वीकृति भएपछि मात्रै वैदेशिक रोजगारीको यात्रा गर्न अनुरोध गरेको छ। विभागले विज्ञप्ति जारी गर्दै श्रम भिजामा रहेका कतिपय नेपालीले श्रम स्वीकृतिको लागि वैदेशिक रोजगार विभागमा आवेदन मात्र गरी स्वीकृति नहुँदै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमनमा प्रस्थानका लागि आउने गरेको भन्दै श्रम स्वीकृति भइसकेपछि मात्रै आउन अनुरोध गरेको हो। आवेदन मात्रै दिएर स्वीकृति नहुँदै विमानस्थल आउँदा श्रमिकहरूलाई मर्का पर्ने गरेको भन्दै अध्यागमनले श्रम स्वीकृति जारी भइसकेपछि मात्रै आउन भनेको छ। आफू श्रम स्वीकृति भइसकेको छ भन्ने तर श्रम स्वीकृतिका लागि अन्य व्यक्ति मार्फत निवेदन मात्र गरेको हुने र उक्त विषयमा श्रमिकलाई जानकारी नहुने गरेको विभागले उल्लेख गरेको छ। र बृहत्तर लुम्बिनी क्षेत्रलाई अन्तर्राष्ट्रिय स्तरको धार्मिक र पर्यटकीय गन्तव्य बनाउने उद्देश्यले बुद्ध परिपथ निर्माणका लागि महत्वपूर्ण सम्झौता भएको छ। विश्व बैंकको करिब 12,66,00,00,000 रूपियाँ ऋण सहयोगमा सञ्चालन हुने यस 5 वर्षे परियोजनाका लागि शहरी विकास तथा भवन निर्माण विभाग र स्थानीय 4 नगरपालिकाहरूबीच विकास साझेदारी सम्झौतामा हस्ताक्षर भएको हो। सम्झौता गर्ने स्थानीय तहहरूमा कपिलवस्तु, लुम्बिनी, सांस्कृतिक रामग्राम र देवदह नगरपालिका रहेका छन्। यस बजेटबाट बुद्धको जीवनसँग जोड़िएका ऐतिहासिक स्थलको संरक्षणका साथै सम्पदा मैत्री पदमार्ग, विश्राम स्थल, सार्वजनिक शौचालय, डिजिटल सूचना बोर्ड र खानेपानी जस्ता पर्यटकीय पूर्वाधार निर्माण गरिनेछ। हौस त यसका साथी काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com/ एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। 2 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौ। बिदा दिनुहोस्। नमस्कार।

0: सरकार बदलिएको छ, तर के हाम्रो सोच चिन्तन र कार्यशैली बदलिएको छ? के नीति कानून र संरचनाहरू बदलिएका छन्? समग्र क्षेत्रको सूक्ष्म विवेचना गर्दै देशलाई सही बाटो देखाउने आवाज कार्यक्रम सद्गमय हरेक आइतबार राति 8 बजे एपीवान टेलिभिजनमा, आइतबार राति नेपाली खबरपछि नेपाली रेडियो नेटवर्कमा, साथै नेपाली नेटवर्कका विभिन्न डिजिटल प्लेटफर्महरूमा एकैसाथ हेर्न र सुन्न सक्नुहुनेछ। कार्यक्रम सद्गमय सद्गमय अभियन्ता रमेश पौडेलको साथमा।
1: सुरक्षित भविष्यको लागि जीवन बीमा गरौं। जीवन बीमाका लागि राष्ट्रिय जीवन बीमा कम्पनी नै रोजौं। न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको नेपाल सरकारको पूर्ण स्वामित्व प्राप्त एकमात्र जीवन बीमा कम्पनी, बीमाको क्षेत्रमा विश्वसनीय नाम राष्ट्रिय जीवन बीमा कम्पनी, साबिकको राष्ट्रिय बीमा संस्थान, प्रधान कार्यालय रामशाहपथ काठमाडौँ।
2: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो NRN 99.1, सबैका लागि सूचना।
3: नेपाली रेडियो नेटवर्क रेडियो NRN 99.1 मा यो हो फुलबारी।

0: भनिन्छ नि नानीदेखि लागेको बानी, मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाल। बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रीले भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो। समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्ह लाग्यो। जिन्दगी नहो सधैँ किन एक नास हुन्थ्यो, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
1: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?

0: जगेर्ना गर्नुको निम्ति हामी जुनसुकै बेन्चमा बसे पनि हाम्रो साझा दायित्व हो, दायित्वलाई दायित्वलाई प्रधानमन्त्री अझ बढ्दा बुझ्नुपर्छ र बुझ्नु भएको छ भन्ने मलाई विश्वास छ। धन्यवाद।
1: मान्य सदस्यहरूबाट उठाएको जिज्ञासाप्रति मेरो ध्यानकर्षण भएको छ। हामी आगामी बैठकभन्दा अगाडि कार्य व्यवस्था परामर्श समितिको बैठक पनि बस्न सक्छौ र त्यसपछि बाँकी कुरा बाँकी छलफल त्यही गर्नेछौ। आज सम्माननीय प्रधानमन्त्रीज्यूले रोस्टम उभिएर मान्य सदस्यहरूको प्रश्नको उत्तर दिन म तयार छु र मलाई प्रश्न सोधियोस् भनेर यो सम्मानित सदनप्रति उहाँले प्रश्न गर्नुभएको हुनाले त्यसै तर्फ मैले ध्यानकर्षण गराउँदै सम्माननीय प्रधानमन्त्रीज्यू।
2: सम्माननीय सामुखज्यू धन्यवाद। मान्य सदस्यज्यूले भन्नुभएको धेरै जसो कुरालाई चाहिँ मैले सल्लाह र सुझावको रूपमा लिएको छु र मानव अधिकार आयोगको प्रतिवेदन मात्रै नभएर 23-24 गतेको मात्रै नभएर विभिन्न कालखण्डमा धेरै आन्दोलनहरू भएका छन्, धेरै दमनहरू पनि भएका छन्। विभिन्न कालखण्डमा भएका आन्दोलनहरू र्यालीहरूमा भएका कुराहरूको प्रतिवेदनहरू धेरै छन्। एउटा मात्रै प्रतिवेदन छैन मानव अधिकार आयोगको र विभिन्न आयोगहरू पनि गठन भएका छन् विभिन्न कालखण्डमा। आजसम्म नेपाल सरकारलाई बुझाइएको जति पनि आएका प्रतिवेदनहरू छन् ती सबै प्रतिवेदनहरूलाई एकमुष्ट रूपमा नेपाल सरकारले अध्ययन गर्छ र गर्नुपर्ने काम कारवाही त्यही हिसाबले गर्छ।
1: म विपक्षी बेन्चका नेकपा एमालेको तर्फबाट प्रश्न राख्न समय दिन्छु। समय 2 मिनट।
3: सम्माननीय सभा महोदय, सम्माननीय प्रधानमन्त्रीज्यूलाई, वास्तवमा हाम्रो राष्ट्रको सार्वभौमिकता, राष्ट्रिय अखण्डता र स्वतन्त्रता हामी सबैको प्राणभन्दा प्यारो चीज हो। आज नेपालको भूमि हामीले दावा गरिरहेका छौं, नक्सा जारी भइसकेको छ। त्यो भूमिमा त्रिपक्षीय सरकारको ठाउँ नेपाल, चाइना र भारतको, तर आज नेपाललाई व्यवस्था गरिकन भारत र चाइनाका तर्फबाट द्विपक्षीय समझदारी कायम गरेर जुन व्यापारिक मार्ग निर्माण गर्ने काम धमाधम भइरहेको छ, यो सन्दर्भमा नेपाल सरकारको धारणा के छ, सरकारले के गरिरहेको छ भन्ने सन्दर्भमा म प्रधानमन्त्रीज्यूसँग चासो राख्न चाहन्छु। धन्यवाद।
1: सम्माननीय प्रधानमन्त्री,
2: मान्य सदस्यज्यू, लिपुलेक लिम्पिया धुरा सम्बन्धी बुझ्न खोज्नु भएको जस्तो लागेको थियो। यस सम्बन्धी नेपाल सरकारले अफिसियल रूपमा डिप्लोमेटिक नोट भारत सरकारलाई पठाइसकेको छ र त्यसको जवाब पनि आएको छ। त्यो जवाबमा चाहिँ दुईटै सरकारले आफ्नो इतिहासविदहरू राखेर, आफ्नो सर्वेयरहरू राखेर, आफ्नो भूमि सम्बन्धी जानकारी भएका व्यक्तिहरू राखेर टेबल टक मार्फत यो कुरालाई समाधान गर्ने कुरा भएको छ र यस सम्बन्धी हामीले भारत र चाइनालाई मात्रै नभएर इङ्ल्याण्ड सरकारसँग पनि कुरा गरेछौं। उहाँहरूले ब्रिटिस इण्डिया छोड्दै गर्दाखेरिको समस्या अहिलेसम्म हाम्रोमा भइरहेको हुँदाखेरि यसमा चाहिँ इङ्ल्याण्डले पनि सरकार राख्नुपर्छ भन्ने हाम्रो मान्यता हो। यो सबै कुराहरू टेबल टक डिप्लोमेटिक हिसाबले भएर समाधान हुने जानकारी गराउन चाहन्छु। धन्यवाद।
1: मान्य सदस्यहरू, विपक्षी बेन्चकै तर्फबाट नेपाली कम्युनिष्ट पार्टीको तर्फबाट आफ्नो प्रश्न छ भने 2 मिनटभित्र प्रश्न राख्न समय दिन्छ।
4: सामान्य सभामुखज्यू, सामान्य प्रधानमन्त्रीज्यू आज संसदमा उपस्थित हुनुभएको छ। यो लोकतान्त्रिक परिपाटीलाई उहाँले आत्मसात गरेर सार्वभौम संसदमा उपस्थित भएर प्रश्नको उत्तर दिने जुन जमर्को गर्नुभएको छ त्यसको निमित्त म सम्मान्य प्रधानमन्त्रीज्यूलाई हार्दिक धन्यवाद दिन चाहन्छु। म खास गरिकन दुईटा प्रश्न यहाँ राख्न चाहन्छु। आज यो तयारी त्यति हाम्रो पुगेको छैन, सम्मान्यज्यू आइहाल्नुभयो, प्रश्न माग गर्नुभयो, त्यसैले गर्दाखेरि त्यो माग अनुसारको यो प्रश्न राख्नुपर्ने एउटा जिम्मेवारी

कलेजमा थिए दुई सुन्दरी, दुवैको नाम थियो चम्पा। चम्पाका पछाडि लाग्थे केटाहरू। कलेजमा थियो एउटा गायक,

0: पार्थिवास एफएम समय सूचक यो पार्थिवास एफएम को समय हो अहिले साँझ 6 बज्यो
1: मा 3% कर लगाउने व्यवस्थाले 26.5 लाख विद्यार्थीका अभिभावक मारमा निर्णय पुनः विचार गर्न प्याक्सनको माग
2: राष्ट्रपा सभापति लामिछाने भोलि भारत भ्रमणमा जाँदै जेठ 21 भित्रै कंग्रेसको क्रियाशील सदस्यता अध्यावधिक सकिने 2,25,000 बढ़ीको विवरण डिजिटल प्रणालीमा राप्रपा महामन्त्री डाक्टर राणाद्वारा पार्टी परित्याग नयाँ अभियानको घोषणा
1: प्रतिकूल मौसमका कारण केदारनाथ यात्रामा अस्थायी रोक रुद्रप्रयागमा अर्जेन्ट अलर्ट जारी दक्षिणी लेबनानको राजनीतिक किल्ला इजरायलको कब्जामा युक्रेनको आणविक केन्द्रमा पुनः ड्रोन प्रहार आगोसँग खेल्ने काम नगर्न परमाणु ऊर्जा एजेन्सीको चेतावनी
2: र T20 अन्तर्राष्ट्रियमा 2 पटक 300 रन कटाउने नेपाल बन्यो विश्वकै पहिलो टोली चीन विरूद्धको खेलमा कुशल फुर्तेलको आक्रमक ब्याटिङ आईपीएलको फाइनल खेल आज उपाधिका लागि डिफेन्डिङ च्याम्पियन बेंगलोर र गुजरात टाइटन्स भिड्दै

0: नयाँ वर्षको अवसरमा सेनसेनका होम अप्लायन्सहरूको खरिदमा आकर्षक उपहार तथा क्याश ब्याक, फ्रन्ट लोड वासिङ मसिनमा 6 केजी एरियल, सेमी अटोमेटिकमा 1 केजी एरियल, एयर कन्डिसनरमा इन्स्टलेसन साथै इन्स्टेन्ट क्याश ब्याक पनि र बम्परमा हिरो स्प्लेन्डर प्लस मोटरसाइकल नागरिकता मात्र भए पुग्छ। सहज इएमआई मार्फत खरिद गर्न सकिन्छ।
1: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाल। बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खाते खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रीले भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो। समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्ह लाग्यो। जिन्दगी न हो सधैँ किन एकनास हुन्थ्यो, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी छ सबैलाई सरेको छ मेरो जस्तै बानी।
2: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?

0: that made up?
1: विगत बाट एकैसाथ प्रसारण भइरहेको नेपाली खबर शुरू गरौं। संसदमा दिएको अभिव्यक्तिले प्रधानमन्त्री विवादमा सम्बन्धी खबरबाट गत फागुनको निर्वाचनपछि प्रधानमन्त्रीको हैसियतमा पहिलो पटक संसदमा सांसदहरूसँगको प्रश्नोत्तरमा सहभागी हुनुभएका प्रधानमन्त्री बालेन शाह विवादमा तानिनु भएको छ। आजको प्रतिनिधि सभा बैठकमा नेपाल भारत सीमाबारे सोधिएका प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री शाहले दिनुभएको अभिव्यक्तिलाई लिएर चौतर्फी आलोचना शुरू भएको छ। सभा बैठकमा लिपुलेक, लिम्पिया धुरा र कालापानी विवादबारे सोधिएको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री शाहले लिपुलेक र लिम्पिया धुराको विषयमा भारतलाई कूटनीतिक नोट पठाइएको र जवाफ आइसकेको जानकारी दिनुभयो। यसबारे इंग्ल्याण्ड सरकारसँग पनि कुरा भइरहेको उल्लेख गर्दै उहाँले भारतले मात्र नभई नेपालले पनि भारतको जग्गा मिचेको पाइएकाले टेबलटक मार्फत समाधान खोजिने दावी गर्नुभयो।
2: तपाईँहरूलाई एउटा कुरा अचम्म लाग्छ होला, मैले पनि अस्ति प्रधानमन्त्री भएपछि नै थाहा पाएँ, भारतले नेपालको जग्गा मात्रै होइन नेपालले पनि भारतको जग्गा धेरै ठाउँमा मिचेको रहेछ। अनि यो कुरा चाहिँ अस्ति भर्खरै थाहा पाएँ। त्यही भएर दुईटै देशले अध्ययन गरेर हामीले मिचेको छौँ, उहाँहरूले मिच्नु भएको छ के छ, त्यसलाई चाहिँ बसेर एउटा साथीको रूपमा समाधान गर्ने चाहिँ हामीले सोच राखेका छौँ। दुईटै सरकारले आफ्नो इतिहासविदहरू राखेर, आफ्नो सर्वेहरू राखेर, आफ्नो भूमि सम्बन्धी जानकारी भएका व्यक्तिहरू राखेर टेबल टक मार्फत यो कुरालाई समाधान गर्ने कुरा भएको छ। र यस सम्बन्धी हामीले भारत र चाइनालाई मात्रै नभएर इङ्ल्याण्ड सरकारसँग पनि कुरा गरेछौँ। उहाँहरूले ब्रिटिस इण्डिया छोड्दै गर्दाखेरिको समस्या अहिलेसम्म हाम्रोमा भइरहेको हुँदाखेरि यसमा चाहिँ इङ्ल्याण्डले पनि सरकार राख्नुपर्छ भन्ने हाम्रो मान्यता हो। यो सबै कुराहरू टेबल टक डिप्लोमेटिक हिसाबले भएर समाधान हुने जानकारी गराउन चाहन्छु।
1: नेपालले पनि भारतको सीमा मिचेको भन्ने प्रधानमन्त्रीको यो अभिव्यक्ति सार्वजनिक भएसँगै प्रतिपक्षी दलहरू नेपाली कंग्रेस, नेकपा एमाले, नेकपा र राप्रपा लगायतका सांसदहरूले प्रतिनिधि सभामा कडा आपत्ति जनाएका छन्। बिना तथ्य र प्रमाण यस्तो गम्भीर विषयमा बोल्नु राष्ट्रिय अखण्डतामा आँच पुर्याउनु रहेको भन्दै उनीहरूले प्रधानमन्त्रीको सो गैर जिम्मेवारी संसदको रेकर्डबाट हटाउन माग गरेका छन्। नेपाली कंग्रेसकी सचेतक वासुना थापाले नेपालले भारतको भूमि मिचेको भन्ने प्रधानमन्त्रीको अभिव्यक्ति गम्भीर आपत्तिजनक रहेको भन्दै प्रमाण देखाउन चुनौती दिनुभयो।
3: नेपाल भारत सीमा विवाद छन्, तर सामान्य जुन सभामुखले अघि हाम्रो आदरणीय सम्मान्य प्रधानमन्त्रीज्यूले भन्नुभएको थियो, नेपाल भारत सीमा विवाद छन् तर सम्मान्य प्रधानमन्त्री नेपालले पनि भारतको भूमि मिचियो भन्नुभयो। यो कहाँनिर मिचिएको हो यो चाहिँ छिटोभन्दा छिटो हामीलाई पनि अवगत गराउनु पर्यो र यो कुन विषय हो, यो गम्भीर र आपत्तिजनक विषय हो। प्रधानमन्त्रीले तथ्य बिना दुई देश सीमा बारे बोलेको कुरा यो सत्य हो भने राखिन पर्यो। यदि यो असत्य यो कुरा सही होइन भने रेकर्डबाट हटाइनुहोस् भने म माग गर्न चाहन्छु सम्माननीय सभामुख महोदय। जुन सभामुख अघि
1: यता सीमाविदहरूले पनि प्रधानमन्त्रीको यो दावीलाई पूर्ण रूपमा अस्वीकार गरेका छन्। सीमाविद बुद्धिनारायण श्रेष्ठले प्रधानमन्त्रीले भने जस्तो भारतले कतै र कहीँ पनि नेपालको सीमा नमिचेको र अतिक्रमण नगरेको दावी गर्दै प्रधानमन्त्रीको भनाईको खण्डन गर्नुभएको छ।
4: मेरो अध्ययन अनुसार चाहिँ नेपालले भारतको सीमामा मिचेको छैन, अघि अतिक्रमण गरेको पनि छैन। अब चाहिँ अब प्रधानमन्त्रीले भन्नुभएको कुरा मैले पनि यहाँ पढेँ, उहाँले के भन्नुभयो होला भने हाम्रो सीमावर्ती क्षेत्रमा, भारत र नेपालको सीमावर्ती क्षेत्रमा कहीँ कहीँ क्रस होल्डिङ अकुपेसन भएको छ, सीमापार जोत कमोट दखल भएको छ, अघि त्यो कुरा भनिएको भएको होला। जस्तो भन्नु अब सिमानामा केही भाग भारतीयहरूले नेपालको चाहिँ अब कृषकको जोत कमोट दखल पुर्याउनु भएको छ भारतीयहरूले, नेपालीले पनि भारतको किसानको केही भागमा जोत कमोट दखल पुर्याएका छन्, दुई चार कट्ठा चार पाँच कट्ठा जमिनको हो, यो चाहिँ विवाद अतिक्रमण होइन। अघि क्रस होल्डिङ अकुपेसन भनेको सीमापार जोत कमोट दखल है, अब यो अब आवारी जग्गामा दखल पुर्याएको मात्रै हो, तर नेपालले भारतको जमिन कहिले पनि मिचिएको छैन। अब एउटा कुरा आउँछ, भारत त्यत्रो शक्तिशाली, भारतले नेपालको सिमानामा 45,000 जना एसएसबीको फोर्स राखेको छ भने नेपालले सीमा मिचे लायो भने त एसएसबीले अब भारतको सीमा मिच्दै दिँदैन नि।
5: राष्ट्रिय सभाबाट निर्वाचनसँग सम्बन्धित दुई महत्वपूर्ण विधेयकहरू बहुमतले पारित भएका छन्। आज बसेको सभाको बैठकले प्रतिनिधि सभाबाट सदस्यसहित प्राप्त प्रतिनिधि सभा सदस्य निर्वाचन पहिलो संशोधन विधेयक 2083 र मतदाता नामावली पहिलो संशोधन विधेयक 2083 पारित गरेको हो। आजको राष्ट्रिय सभा बैठकमा प्रधानमन्त्री एवं गृहमन्त्री बालेन्द्र शाखा तर्फबाट कानून न्याय तथा संसदीय मामिला मन्त्री सविता गौतमले ती विधेयकहरू पारित गरियोस् भनी बेग्ला बेग्लै प्रस्ताव पेश गर्नुभएको थियो। पारित विधेयकहरूमध्ये मतदाता नामावली पहिलो संशोधन विधेयकले नेपाली निर्वाचन प्रणालीमा परिवर्तनको बाटो खोलेको छ। यो विधेयकले विदेशमा रहेका नेपाली नागरिकलाई समेत आफ्नो मताधिकार प्रयोग गर्न पाउने कानूनी आधार तयार गरेको छ।
1: अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष 2083-84 बजेट ठूलो र महत्वाकांक्षी भएको भन्दै भइरहेको आलोचनाको खण्डन गर्नुभएको छ। अर्थ मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा बोल्दै उहाँले 21.24 खर्ब रूपियाँ बराबरको बजेट राज्यको क्षमता सुहाउँदो र यथार्थपरक रहेको दावी गर्नुभयो। बजेट सार्वजनिक भएपछि आयोजित पत्रकार सम्मेलनमा अर्थमन्त्री वाग्लेले झण्डै 74.58 खर्ब रूपियाँको प्रपेक्षित कुल गार्ह्यस्थ उत्पादन जीडीपीको अनुपातमा बजेट जम्मा 28.5% मात्र रहेकाले यसलाई ठूलो भन्न नमिल्ने प्रश्न पार्नुभयो। विगतमा भूकम्प र कोविडपछि जीडीपीको 37% पुगेको अस्वाभाविक आकारलाई घटाएर बजेटलाई लयमा फर्काइएको उहाँको भनाइ छ। बजेटले मात्रै 7% आर्थिक वृद्धि दर हासिल गर्ने नभई यसले 70 खर्बको समग्र अर्थतन्त्रलाई चलायमान बनाउन प्रारम्भिक ऊर्जाको काम गर्ने अर्थमन्त्री वाग्लेले उल्लेख गर्नुभएको छ। सरकारले निर्माण गर्ने सड़क, विद्युत, शान्ति सुरक्षा जस्ता आधारभूत संरचनाले निजी क्षेत्रको आत्मविश्वास बढ़ाई लगानी आकर्षित गर्ने र आगामी 7 वर्षभित्र नेपालको अर्थतन्त्रलाई 150 खर्ब रूपियाँसम्म पुर्याउने लक्ष्य राखिएको मन्त्री वाग्लेले जानकारी दिनुभएको छ।
5: आगामी आर्थिक वर्षको बजेट मार्फत निजी शिक्षण संस्थाको शुल्कमा 3% शिक्षा समता शुल्क लगाउने सरकारी निर्णयको चौतर्फी विरोध शुरू भएको छ। यो व्यवस्थाले देशभरका 8,900 भन्दा बढ़ी निजी विद्यालयमा अध्ययनरत 26.5 लाख विद्यार्थीका अभिभावक मारमा पर्ने भन्दै विद्यालय संचालक र अभिभावक संघ संगठनले निर्णय पुनर्विचार गर्न माग गरेका छन्। यता अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले भने यसलाई मध्यम वर्गमाथिको भार नभई सामाजिक समानता प्रवर्धन गर्ने प्रगतिशील कर भन्दै बचाव गर्नुभएको छ। यो रकम दुर्गम क्षेत्र दलित बाल बालिकाको पोषण र शिक्षाका लागि स्थापना गरिएको समता कोषमा परेको हुने सरकारको दावी छ। आगामी साउनदेखि कार्यान्वयनमा ल्याउने भनिएको यो शुल्क फिर्ता गराउन सरकारवालाले भने सरकारमाथि दबाव बढ़ाउँदै लगेका छन्।
1: राष्ट्रिय स्वतन्त्र पार्टी रासपाका सभापति रवि लामिछाने भोलि 3 दिने औपचारिक भ्रमणका लागि भारतको राजधानी नयाँ दिल्ली प्रस्थान गर्दै हुनुहुन्छ। भारतीय पक्षको औपचारिक निमन्त्रणामा हुन लागेको यस भ्रमणका क्रममा लामिछाने नेतृत्वको प्रतिनिधि मण्डलले भारतीय राजनैतिक तथा कूटनीतिक नेतृत्वसँग उच्च स्तरीय भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ।
5: नेपाली कांग्रेसले 15 महाधिवेशनका लागि क्रियाशील सदस्यहरूको विवरण डिजिटल रूपमा अध्यावधिक गर्ने कार्यलाई अन्तिम चरणमा पुर्याएको छ। आगामी जेठ 21 गतिभित्र सम्पूर्ण अध्यावधिक कार्य गर्ने गरी काम भइरहेको कंग्रेसले जनाएको छ। गत वर्ष 1 गतेदेखि शुरू भएको क्रियाशील सदस्यता अध्यावधिक अभियान अन्तर्गत आज बिहानसम्म 2,25,000 भन्दा बढ़ी सदस्यले विवरण अध्यावधि गरिसकेका छन्। यसअघि गत पुसमै महाधिवेशन गर्ने गरी नवीकरण गरेका र नयाँ वितरण गरिएका करिब 6 लाख सदस्यको थप विवरण डिजिटल प्रणालीमा राख्न लागि हो।
1: जनरल शमशेर राणाले पार्टी परित्याग गरे। देशमा नयाँ र विश्वसनीय राष्ट्रवादी शक्ति निर्माणका लागि नयाँ अभियानको घोषणा गर्नुभएको छ। राप्रपाको वर्तमान बाटो र कार्यशैलीप्रति गम्भीर असन्तुष्टि व्यक्त गर्दै उहाँले नयाँ राजनैतिक यात्रा शुरू गर्ने बताउनु भएको हो। राप्रपाभित्र लामो समयदेखि वैचारिक स्पष्टता र नेतृत्वको विषयलाई लिएर असन्तुष्टि चुलिरहेका बेला महामन्त्री डाक्टर राणाले आज विज्ञप्ति जारी गर्दै पार्टीबाट अलग भएको घोषणा गर्नुभएको हो। आज काठमाडौँको एक होटलमा असन्तुष्ट नेताहरूसँग भएको गहन छलफलपछि उहाँले नयाँ अभियानको सार्वजनिक आह्वान गर्नुभएको छ। जारी अपीलमा उहाँले विगत 4 वर्षदेखि राप्रपालाई जनभावना अनुकूल अघि बढ़ाउने प्रयास गरे तापनि विरोधाभास र सैद्धान्तिक दुविधाका कारण पार्टी गलत बाटोमा हिँडेको र फलस्वरूप जनताबाट दण्डित भएको स्वीकार गर्नुभएको छ।
5: स्वास्थ्यमा अचानक समस्या आएपछि हिजो बिहान अस्पताल भर्ना हुनुभएका नेकपा संयोजक पुष्पकमल दाहाल प्रचण्डमा सामान्य निमोनियाको संक्रमण देखा परेको छ। ललितपुरको भैसे पार्टी स्थित नेपाल मेडिसिटी अस्पतालले विज्ञप्ति जारी गर्दै उहाँको स्वास्थ्य परीक्षणको रिपोर्ट बारे जानकारी गराएको छ। अस्पतालका अनुसार प्रचण्डको स्वास्थ्य अवस्था अहिले स्थिर रहेको छ र सुधारोन्मुख छ। हाल उहाँ चिकित्सकको निरन्तर र विशेष निगरानीमा रहनु भएको छ। निमोनियाको संक्रमण पूर्ण रूपमा निको हुन अझै केही समय लाग्ने देखिएपछि चिकित्सकको सल्लाह बमोजिम उहाँ अझै दुईदेखि तीन दिन अस्पतालमै रहेर उपचार गराउनुहुने अस्पताल प्रशासनले जनाएको छ। हामीसँग खबर अझै पनि बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: होस्ट हरेक 15 दिनमा रङटन को पिक्चर र पपकर्न लक्स ड्रामा माइडिया डबल डोर रेफ्रिजरेटर जित्ने मौका पनि नागरिकता मात्र भएपुग्छ सहज इएमआई मार्फत खरिद गर्न सकिन्छ।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली।

0: यो नयाँ वर्षको अवसरमा भेकोका विभिन्न होम अप्लायन्सहरूको खरिदमा क्यास ब्याक तथा स्योर सर्ट गिफ्ट, वासिङ मसिनमा 6 केजी एरियल म्याटिक, डिस वासरमा वासिङ ट्याब्लेट, एयर कन्डिसनरमा इन्स्टलेसन र फ्री स्ट्यान्डिङ ओभनमा प्रेसर कुकर। नागरिकता मात्र भए पुग्छ, सहज इएमआई मार्फत खरिद गर्न सकिन्छ।
1: यो नयाँ वर्षको अवसरमा माइडियाका विभिन्न होम अप्लायन्सहरूको खरिदमा आकर्षक उपहार तथा क्याशब्याक, साइफाई साइट तथा मल्टिडोर रेफ्रिजरेटरमा फ्री इन्डक्सन, फ्रन्ट लोड वासिङ मसिनमा फ्री 6 केजी एरियल, टप लोडमा फ्री 2 केजी एरियल, सेमी अटोमेटिकमा 1 केजी एरियल, डिस वासरमा वासिङ ट्याब्लेट र माइक्रोवेभ ओभनमा कुकिङ किट, हरेक खरिदमा सर्ट सर्ट किट र बम्परमा माइडिया 519 मिटर जित्ने मौका। नागरिकता भए पुग्छ, सहज इएमआई मार्फत खरिद गर्न सकिन्छ।
2: दाई, एक कप चियाको 30 रुपियाँ कस्तो महँगो, आजकल त केही कुरामा पनि पैसा असुल नहुने।
3: हुन्छ नि भाइ, अब एनसेलमा पैसा असुल
2: हो र?
3: हो नि, एनसेलमा अब मात्र 18 रुपियाँमै एक दिनको लागि 30 मिनट अल नेपाल कलसँग मजाले कुरा गर्न पाउनुहुन्छ। अनि भएन त पैसा असुल
2: गजब रहेछ, अब म पनि पैसा असुल गर्छु।
3: आजै #1-2-3# डायल गर्नुहोस् वा एनसेल एपमा गई यो प्याक खरिद गर्नुहोस्। एनसेल, नेपालकै लागि।
4: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। यो तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
5: अब बाँकी खबर। आगामी आर्थिक वर्ष 2083-84 को वार्षिक नीति तथा कार्यक्रममाथि छलफल शुरू हुने भएको छ। प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले जेठ 12 गते प्रस्तुत गर्नुभएको उक्त नीति तथा कार्यक्रममाथि जेठ 18-19-20 गतेसम्म छलफल हुने कार्यसूची तय भएको छ।
6: काठमाडौँको नयाँ बस पार्कबाट पूर्व चल्ने सार्वजनिक सवारी साधनमा जीपीएस प्रणाली र सीसी क्यामेरा जडान गर्न थालिएको छ। पूर्व यातायात व्यवस्थापन प्रणालीले आज 81 गुड्ने बसमा यो प्रविधि जडान गरेको हो। सरकारले सबै सार्वजनिक सवारी साधनमा अनिवार्य रूपमा जीपीएस प्रणाली र सीसी क्यामेरा जडान गर्ने तयारी गरिरहेको अवस्थामा पूर्व यातायात व्यवस्थापन प्रणालीले यसलाई कार्यान्वयनमा ल्याएको हो। प्रणालीका अध्यक्ष रजन रोक्काका अनुसार काठमाडौँबाट तेह्रथुम, ताप्लेजुङ, काकडभिट्टा, धरान, विराटनगर, जनकपुर र वीरगंज लगायतका पूर्वी क्षेत्रमा चल्ने 81 गुड्ने बसहरूमा सुरक्षाका लागि जीपीएस र सीसी क्यामेरा जडान गरिसकिएको छ। यात्रुहरूको सुरक्षाका लागि प्रहरीले अनलाइन टिकट प्रणाली समेत लागू गरिसकेको छ भने यात्रुको सामान सुरक्षित राख्नका लागि छिट्टै लगेज ट्याग समेत कार्यान्वयनमा ल्याउने कम्पनीका संचालक राजेन्द्र बहादुर थापाले जानकारी दिनुभयो।
5: नेपालमा विद्यालय पढ्ने 10-12 वर्ष मुनिका बाल बालिकामा समेत चुरोट र सुर्तीजन्य पदार्थ सेवनको लत बढ्दै गएको पाइएको छ। विश्व सुर्तीजन्य पदार्थ रहित दिवसका अवसरमा स्वास्थ्य सेवा विभागले आज काठमाडौँमा आयोजना गरेको कार्यक्रममा यस्तो चिन्ताजनक तथ्य सार्वजनिक गरिएको हो। नेपाल स्वास्थ्य अनुसन्धान परिषदले 7 प्रदेशका 50 विद्यालयका कक्षा 7-देखि 10 पढ्ने 3,000 बाल बालिकामा एक अध्ययन गरेको थियो। उक्त अध्ययन प्रतिवेदन प्रस्तुत गर्दै अनुसन्धानकर्ता कुसुम शाहीले बाल बालिकाहरू कलिलो उमेरमै धूम्रपानमा फँसिसकेको बताउनु भएको छ। अध्ययनका क्रममा 57% बाल बालिकाले बिहान उठ्ने बित्तिकै चुरोट खाने गरेको र 74%ले चुरोट छाड्न कोशिश गरे तापनि लतका कारण छोड्न नसकेको बताएका छन्।
6: काठमाडौँ महानगरपालिकाले कक्षा 11 लागि सञ्चालन गरेको छात्रवृत्ति छनौट परीक्षाको प्रारम्भिक योग्यता सूची सार्वजनिक गर्ने तयारी गरेको छ। महानगरका शिक्षा अधिकारी नमराज ढकालका अनुसार ओएमआर विधिबाट उत्तर पुस्तिका परीक्षण भइरहेको र नतिजा पारदर्शी बनाउन 5% उत्तर पुस्तिकाको नमूना परीक्षण समेत गरिनेछ। प्रारम्भिक नतिजा सार्वजनिक भएपछि चित्त नबुझ्ने विद्यार्थीका लागि 2 दिनको पुनर्योगको समय दिइने र त्यसपछि अन्तिम योग्यताक्रम सार्वजनिक गरी मनोनयन प्रक्रिया अघि बढ़ाइने महानगरले जनाएको छ। आज सम्पन्न परीक्षामा आवेदन स्वीकृत भएका मध्ये 22,016 विद्यार्थी सहभागी भएका छन्।
5: काठमाडौँको सुकेधारा क्षेत्रमा हिँडिरहेका मानिसहरूको आँखामा खुर्सानीको धूलो हालेर लुटपाट गरी फरार रहेका दुईजनालाई जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेहरूमा गणेश कार्की र विष्णु गुरूङ रहेका छन्। प्रहरीले उनीहरूलाई पक्राउ गर्न खोज्दा प्रतिकार गर्दै प्रहरीकै आँखामा समेत खुर्सानीको धूलो हालिदिएका थिए। प्रहरीले उनीहरूको साथबाट लुटपाटमा प्रयोग गरिएको 1 थान खुकुरी, 1 थान मोबाइल र सुनको सिक्री बरामद गरेको छ। पक्राउ परेका मध्ये गणेश कार्की पुराना र व्यावसायिक रूपमा आपराधिक गतिविधिमा संलग्न व्यक्ति भएको प्रहरीको अनुसन्धानबाट खुलेको छ। हामीसँग खबर अझै पनि बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोस्।

0: हो, अब विदेशबाट पठाएको पैसा सिधै खल्ती वालेटमा,
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौ।
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास आईएमई गरौ।

यो नयाँ वर्षको अवसरमा सेनसेनका होम अप्लायन्सहरूको खरिदमा आकर्षक उपहार तथा क्याश ब्याक। फ्रन्ट लोड वासिङ मसिनमा 6 केजी एरियल, सेमी अटोमेटिकमा 1 केजी एरियल, एयर कन्डिसनरमा इन्स्टलेसन साथै इन्स्टेन्ट क्याश ब्याक पनि, र बम्परमा हिरो स्प्लेन्डर प्लस मोटरसाइकल। नागरिकता मात्र भए पुग्छ, सहज इएमआई मार्फत खरिद गर्न सकिन्छ।

0: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: अब बाँकी खबर। सालो आर्थिक वर्षको पहिलो दश महिनामा नेपालमा सवारी साधन तथा तिनका पाठपुर्जाको आयातमा उल्लेख्य वृद्धि भएको छ। पीरगंज संसार कार्यालयका अनुसार यस अवधिमा कुल 31.31 करोड़ रूपियाँ बराबरका सवारी साधन र पाठपुर्जा आयात भएका छन्, जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा 9.65 करोड़ रूपियाँले बढ़ी हो। आयात बढ़ीसँगै राजस्व संकलनमा पनि सुधार देखिएको छ। चालू आर्थिक वर्षको दश महिनामा 20.52 करोड़ रूपियाँ राजस्व संकलन भएको छ। गत वर्ष यसै अवधिमा 16.64 करोड़ रूपियाँ मात्र राजस्व उठेको थियो।
2: सुनसानी बजार आज अहिलेसम्म के महँगिएको छ। विगत केही दिनदेखि उत्तार चढ़ाव भइरहेको सुनको मूल्य आज एकै दिन तोलामा 20,500 रूपियाँले बढ़ेको छ। नेपाल सुनसानी व्यवसाय महासंघ अनुसार गत शुक्रबार प्रति तोला 2,90,600 रूपियाँमा कारोबार भएको सुनको मूल्य आज 3,11,100 रूपियाँ कायम भएको छ। चाँदीको मूल्य पनि तोलामा 305 रूपियाँले बढ़ेर प्रति तोला 5,345 रूपियाँ पुगेको छ। अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रति औस 4,730 अमेरिकी डलर र चाँदी प्रति औस 87 डलरमा कारोबार भइरहेको छ।
1: अब विदेशका खबर। भारतमा प्रतिकूल मौसमका कारण प्रसिद्ध तीर्थस्थल केदारनाथको यात्रा अस्थायी रूपमा रोकिएको छ। भारतको मौसम विभागले रूद्रप्रयाग क्षेत्रमा भारी वर्षा र आँधी बेहरीको सम्भावना औल्याउँदै अरेंज अलर्ट जारी गरेपछि स्थानीय प्रशासनले केदारनाथ यात्रामा अस्थायी रोक लगाएको हो। तीर्थयात्रीहरूको सुरक्षालाई ध्यानमा राख्दै उनीहरूलाई नजिकैका सुरक्षित स्थान र होल्डिङ प्वाइन्टहरूमा रोक्न निर्देशन दिएको छ।
2: पश्चिम एशियामा जारी तनावका बीच इजरायली सेनाले दक्षिणी लेबनानमा रहेको ऐतिहासिक एवं रणनैतिक महत्वको ब्यू फोर्ट किल्लामाथि कब्जा गरेको दावी गरेको छ। लितानी नदी पार गर्दै सैन्य अभियान विस्तार गरेको इजरायलले यसलाई आफ्नो ठूलो रणनीतिक सफलता भनेको छ। यता युक्रेनको जापोरोजिया आणविक विद्युत केन्द्रमा भएको भनिएको ड्रोन आक्रमणप्रति अन्तर्राष्ट्रिय परमाणु ऊर्जा एजेन्सीले गम्भीर चिन्ता व्यक्त गरेको छ। एजेन्सीका महानिर्देशक राफाएल ग्रोसीले आणविक केन्द्रमाथिको आक्रमणलाई आगोसँग खेल्नु जस्तै भएको टिप्पणी गरेका छन्।
1: अब खेलकुद। नेपाली पुरूष क्रिकेट टोलीले टी20 अन्तर्राष्ट्रिय क्रिकेटमा विश्व कीर्तिमान रचेको छ। एसियन गेम्स छनौट अन्तर्गत आज भएको खेलमा चीन विरूद्ध आक्रमक ब्याटिङ गर्दै नेपालले 20 ओभरमा 313 रनको विशाल योगफल खड़ा गरेको छ। यो सँगै नेपाल टी20 अन्तर्राष्ट्रिय इतिहासमा दुईपटक 300 भन्दा बढ़ी रन बनाउने विश्वकै पहिलो टोली बनेको छ। यसअघि नेपालले सन् 2023 एसियन गेम्समा मंगोलिया विरूद्ध 314 रन बनाएको थियो। कीर्तिमानी खेलमा नेपालले कुल 29 छक्का प्रहार गर्दै एकै इनिङ्समा सर्वाधिक छक्का प्रहार गर्ने स्वयंको विश्व कीर्तिमानसँग बराबरी समेत गरेको छ। नेपालका स्टार ब्याटर कुशल फुर्तेलले एकै ओभरमा 6 छक्का प्रहार गर्ने दुर्लभ कीर्तिमान बनाएका छन्। उनी यो उपलब्धि हासिल गर्ने नेपालका दोस्रो र विश्वकै छैटौं खेलाड़ी हुन्। फुर्तेलले खेलमा 16 छक्काको मदतले बाउण्ड्रीबाट मात्रै 116 रन जोडेर नयाँ राष्ट्रिय कीर्तिमान समेत आफ्नो नाममा लेखेका छन्।
2: इण्डियन प्रिमियर लीग आईपीएल 2026 महाविडन्ता आज हुँदैछ। अहमदाबाद स्थित नरेन्द्र मोदी रंगशालामा हुने फाइनल खेलमा डिफेण्डिङ च्याम्पियन रोयल च्यालेन्जर्स बेंगलोर र गुजरात टाइटन्स बीच उपाधिका लागि प्रतिस्पर्धा हुन लागेको छ। नेपाली समयअनुसार बेलुकी 7:45 शुरू हुने खेलमा दुवै टोली दोस्रो पटक आईपीएल ट्रफी उचाल्ने लक्ष्यका साथ मैदानमा उत्रिँदैछ। जाँदा जाँदै नेपाली खबरमा मुख्य मुख्य खबरका शीर्षकहरू पुनः एकपटक।
1: संसदको पहिलो प्रश्नोत्तरमै सीमाबारे दिएको अभिव्यक्तिले प्रधानमन्त्री शाह विवादमा चौतर्फी आलोचना शुरू। नेपालले भारतको भूमि मिसेको प्रमाण देखाउन चुनौती। प्रधानमन्त्रीको दावीलाई सीमा विदद्वारा पूर्ण रूपमा अस्वीकार। राष्ट्रिय सभाबाट निर्वाचन सम्बन्धी दुई विधेयक बहुमतले पारित।
2: बजेट राज्यको क्षमता सुहाउँदो र यथार्थ परक रहेको अर्थमन्त्री वार्लेको दावी। निजी विद्यालयमा 3% कर लगाउने व्यवस्थाले 26.5 लाख विद्यार्थीका अभिभावक मारमा। निर्णय पुनर्विचार गर्न प्यासनको माग।
1: राष्ट्रपा सभापति लामिछाने भोलि भारत भ्रमणमा जाँदै जेठ 21 भित्रै कंग्रेसको क्रियाशील सदस्यता अध्यावधि सकिने। 2,25,000 बढ़ीको विवरण डिजिटल प्रणालीमा। राप्रपा महामन्त्री डाक्टर राणाद्वारा पार्टी परित्याग। नयाँ अभियानको घोषणा।
2: प्रतिकूल मौसमका कारण केदारनाथ यात्रामा अस्थायी रोक। रुद्रप्रयागमा अर्जेन्ट अलर्ट जारी। दक्षिणी लेबनानको रणनीतिक किल्ला इजरायलको कब्जामा। युक्रेनको आणविक केन्द्रमा पुनः ड्रोन प्रहार। आगोसँग खेल्ने काम नगर्न परमाणु ऊर्जा एजेन्सी समष्टिको चेतावनी
1: र टी ट्वेन्टी अन्तर्राष्ट्रियमा दुई पटक 300 रन कटाउने नेपाल भने विश्वकै पहिलो टोली चीन विरूद्धको खेलमा कुशल फुर्तेलको आक्रामक ब्याटिङ आईपीएलको फाइनल खेल आज उपाधिका लागि डिफेन्डिङ च्याम्पियन बेंगलोर र गुजरात भिड्दै
2: काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। बेलुकी 8 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौं। बिदा दिनुहोस्। नमस्कार।

0: समितिमा लैजाउँ र के विषयहरू आएका छन् त्यसलाई अगाडि बढाएर अनि बल्ल पास गरौंला भन्ने कुरा मैले यहाँ राख्दै मेरो आफ्नो कुरा अन्त्य गर्छु। हस्, धन्यवाद।
1: माननीय सदस्य पद्मा कुमारी अरियाल, त्यसपछि माननीय सदस्य बासना थापा।

0: सम्माननीय सभामुख महोदय, मैले एउटा प्रसंग उठाएर विषय प्रवेश गर्न चाहन्छु। सभामुख महोदय, नेपाल ऐतिहासिक रूपमा नै शान्तिप्रिय देशको रूपमा पहिचान बनाएको छ। आजसम्म कुनै तथ्यले प्रमाणले नेपालले कुनै मुलुकको एक इन्च जग्गा मिचेको प्रमाण छैन। मैले यो स्पष्ट गर्न साथ राख्न चाहन्छु। आज यो सार्वभौम सत्ता संसदमा सम्माननीय प्रधानमन्त्रीज्यूले जय व्यक्ति दिनुभयो, एउटा कार्यकारी प्रमुखको हैसियतमा
1: हजुरको
0: रूलिङ सुनिरहेको छु, सचेत छु। जे प्रधानमन्त्रीको हैसियतमा अहिले व्यक्त दिनुभएको छ त्यो विषय साह्रै गम्भीर मात्र होइन, गम्भीर भन्दा पनि गम्भीर विषय छ। त्यो प्रति म दुःख व्यक्त गर्दै तथ्य सहित प्रमाण सहित नेपालले कहाँ मिचेको छ सम्माननीय प्रधानमन्त्रीज्यू यो संसदमा उपस्थित हुनु नै हुनेछ, हामी त्यसको प्रतीक्षामा छौं, त्यसको जवाफ हामीले मागिने नै छौं। सम्माननीय सभामुख महोदय, म यो संशोधनसित जोडिएर नियमावलीको 140 प्रवेश गर्न चाहन्छु। 140 संविधानको धारा 274 सँग जोडिने विषय हो। मैले यो सम्मानित सदनमा प्रस्तुतका साथ भन्न चाहन्छु, संविधान राज्य सञ्चालनको मूल ग्रन्थ हो। संविधान को मर्म र भावना विपरीत का कुनै पनि कानून नियमहरू निर्माण गर्न हामीलाई छुट छैन र त्यो मान्य हुँदैन। आज जुन संविधानको 274 धारालाई ठाडो उल्लंघन गर्दै 140 को 11 नम्बर ल्याइएको छ, यो कुनै चोर बाटोबाट संविधान संशोधन गर्ने प्रयत्न त होइन भन्ने कुरा यसले प्रश्न उठाएको छ। त्यसैले म सम्माननीय सभामुख महोदय मार्फत गम्भीरतापूर्वक यो विषयको ध्यान आकर्षित गर्दै संविधानमा उल्लेख भइसकेको कुरालाई, संविधान प्रष्ट रूपमा बोलिसकेको विषयलाई नियमावलीले फेरि दोहोरो अर्थ लाउने गरी गन्जागोल गर्न ठिक छैन, यो दफा हटाइयोस् भन्ने कुरा म आग्रह गर्न चाहन्छु। त्यसपछि म यो नियमावलीको 257 प्रवेश गर्न चाहन्छु। नियमावलीले स्पष्ट रूपमा महिला समन्वय समितिको गठनको अवधारणा अगाडि ल्याएको छ।
1: माननीय सदस्य बासना थापा, त्यसपछि माननीय सदस्य निष्कल राई।

0: सम्माननीय सभामुख महोदय, नियमावली यो मस्यौदाभित्र छलफल गरिराख्दाखेरि केही चिजहरू सकारात्मक चिजहरूको समर्थन गर्दै म केही यहाँ भएका चिजहरू यहाँ भएका केही त्रुटिहरूलाई मात्रै म दर्शाउन चाहन्छु र केही संशोधनमा आइसकेको पनि छ तर मैले केही बुदाहरू लिएको पनि छु र केही ध्यान आकर्षण पनि गराउन चाहन्छु यो संसद मार्फतमा सम्माननीय सभामुख महोदयलाई। सम्माननीय सभामुख महोदय, हामी सबैको सहभागिता र सहमतिका आधारमा निर्णय गरिएको प्रतिनिधि सभा सञ्चालन नियमावलीको मस्यौदाभित्र केही गम्भीर त्रुटिहरू रहेका छन्। नियमावली मस्यौदा समितिमा सबै राजनीतिक दलको प्रतिनिधित्व थियो। नेपाली कांग्रेसका तर्फबाट सहभागी माननीय सदस्यहरूले त्यति बेला नै त्रुटि औलाउँदै फरक मत समेत राख्नुभएको थियो। त्यस विषयमा म आज पुनः यस सम्मानित सभामा ध्यान आकर्षण गराउन चाहन्छु। आज हामी नियमावलीको दफादार छलफलमा आइपुगेका छौं। अब यसमा रहेका कमजोर र त्रुटि सच्याउने जिम्मेवारी पनि हामी सबैको साझा दायित्व हो। सभामुख महोदय, सरकार सत्तापक्षको हुन सक्छ तर संसद सम्पूर्ण जनता प्रतिनिधि संस्था हो। संसदप्रति सरकार उत्तरदायित्व हुनुपर्छ। संसदप्रति सरकार उत्तरदायित्व हुनु भनेको अन्त नागरिकप्रतिको उत्तरदायित्व हुनु हो। तर प्रस्तुत नियमावलीका केही व्यवस्थाले सरकारलाई थप सहज र संसदको निगरानी भूमिकामा कमजोर बनाउने र जनप्रतिनिधि उत्तरदायित्व बन्न नखोजेको संकेत गरेका छन्। म यस सन्दर्भमा यस सदन मार्फत एउटा गम्भीर प्रश्न उठाउन चाहन्छु। हामी कस्तो संसदीय अभ्यासको विकास गर्न खोजिरहेका छौं? हाम्रो संविधान सर्वोच्च कानून हो। संविधानको आधारमा एन कानून बन्छ र एनको आधारमा नियमावली बन्छ। संविधानसँग बाजिने गरी एन बन्न सक्दैन र एनसँग बाजिने गरी नियमावली निर्माण हुन सक्दैन। यो विधि शासनको आधारभूत सिद्धान्त हो। नियमावलीको नियम 247 को उपनियम 3 भ्रष्टाचार सम्बन्धी मुद्दामा संसदहरूलाई विशेष छुट प्राप्त हुने व्याख्या गर्न सकिने व्यवस्था गरिएको देखियो। यो व्यवस्था भ्रष्टाचार निवारण एन 2059 को दफा 33(1) तथा अख्तियार दुरूपयोग अनुसन्धान आयोग एन 2048 दफा 17 को मर्म र व्यवस्थासँग मेल खाँदैन। त्यसैले यो प्रावधानलाई यथावत राखेर नियमावली पारित गर्नु उपयुक्त हुँदैन। यसलाई सच्याउन आवश्यक छ। यस्तै नियम 140 संविधान संशोधन विधेयकको कार्यविधि सम्बन्धमा पनि यी उपनियम 11 थपेर संविधान संशोधन गर्दा सत्तालाई अनुकूल बनाइएको छ, जसलाई हटाएर पुरानै व्यवस्था कायम गरिनुपर्छ। सभामुख महोदय, यी मात्र होइनन्, यस्ता अन्य केही प्रावधानहरू छन् जसलाई यो सदनले गम्भीरतापूर्वक समीक्षा गर्नुपर्छ। त्यसैले म आग्रह गर्न चाहन्छु, हतारमा नियमावली पारित गर्नु होइन, पुनः एकपल्ट व्यापक छलफल गरौं, आवश्यक संशोधन गरौं, आवश्यक परे
1: माननीय सदस्य निष्कल राई, त्यसपछि माननीय सदस्य भीम कुमारी बुढा।

सम्माननीय सभामुख महोदय, हामीले 14 दिनसम्म अनवरत छलफल गरेर यो मसौदा तयार गरेका

हाम्रो सम्बन्ध कस्तो सबै देखिसकेका छु। साथ र माया केवल त्यति मात्र देऊ, लेखिराख्नेछु हाम्रो जिन्दगीको कथा। यहाँका खोल्ला तिमीलाई नै भेटिरहन देऊ, कहिले पनि तिमीलाई म दाज दिन, जुनसँग जे जस्तो छौ तिम्रो सबै कुरा सुन्दर।

0: thank you everyone. Jungle Jams Kit.
1: Bal Singh le bal chhena sa kasa lagyo to performance. तिमीहरूको ग्रुपको नाम चाहिँ के हो अरे?
0: JYD
1: JYD JYD ग्याङ आइसकेको छ

0: मलाई लाइभ पर्फर्मेन्स भन्दा पनि रेकर्डेड एमपी3 सुने जस्तो लाग्यो. मान्छेले मिक्सिङ गरेर हो कि जस्तो
1: लागेको
0: छ. तपाईँ तपाईँ स्टुडियोमा जानुभयो भने त्यहाँ मिक्सिङको मान्छेले दुखै पाउँदैन. दामी दामी एकदमै राम्रो. कमेन्ट गर्नलाई केही पनि छैन.
1: जस्ट अडियन्सहरूको तिमी फेभरेट हुन्छ ब्रो. यु डिड फर द अडियन्स. थ्याङ्क यू म्यान. थ्याङ्क यू.

0: शिष्य आउँदैन क्या हो यार, फोन फोन लाग्दैन, डान्स प्र्याक्टिस गर्न ढिलो भइसकेको छ
1: भने हामी बुझेको छ
2: न्यू मेम्बर आएको थियो, न्यू मेम्बर लिन गएको नि त
1: ऊ आइहाल्यो नि

0: सुन्नुहोस् न
1: भन्नुहोस् न
0: के भन्थ्यो आज मेरो बोयफ्रेन्ड लिन आउनु भ्याउँदैन अरे त्यही भएर तपाईँहरू दुईजना मध्ये मलाई एकजना घर पुऱ्याउन सक्नुहुन्छ दाई।

तिमीले लजाउँछ किन माया आउन यता मेरो छेउ उमले त दिक्क चिया मजाले बोक्न देऊ पोखिन देऊ मिठो चिया तिम्रो बदनमा मेरो लागि सीता तिमी तिम्रो लागि रावणमा बस्छ मेरो काखीमा घुम्न जम्ला राइट कसम तिमी जस्तो रामीसँग खेला छैन खाएको प्यास तिमी आज प्यास मेट लागे तपाईँको यो माछाले समुद्रको भेट लाग्छ।

मान्ने तिम्रा ती चालहरू, मलाई खेल राख्न मन लाग्ने तिम्रो कालो बालहरू, तिम्रो मुटुको पीठमा मिठो गीत लेखी तिमीलाई मेरो दुःख नचा, तिमीलाई पनि हिट बनाए तिमीलाई, हाम्रो छोरी भयो भने मिस बनाए तिमीलाई, तर छोरा भयो भने साइन्टिस्ट बनाए तिमीलाई।

नक्सा हेराइले बनाइदियो घाइते, के भएको मलाई त तिमी नै चाहिने, मायाले खिचन करोडको बिचमा तिमी जस्तो अरू खोजिन पाइने, राम्रोको खोजमा तिमी नपर सोचमा कमर हल्लाइदे जोसमा बरु जेसुकै होस् न ल, हिरोवाला बुन्डा म त आउँदिन फोर्समा, सिधै मायामा पास हुन्छु लिदिन कोर्समा।